0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 9847273059।
5: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा। हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
7: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
8: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
7: तपसिल
8: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
7: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
8: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
7: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
8: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
7: थप जानकारीका जनस्वास्थ्य शाखाको फोन नम्बर 0915601122 सम्पर्क गर्नुहोला।
8: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
9: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज मेगाहर्ज
10: नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 10 गते आइतबार, जुलाई 26 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रदेशमा सत्ता सहकार्यका लागि एमाले र नेकपा बीच सहमति। कर्णालीको मुख्यमन्त्रीबाट यामलाल कडेलको राजीनामा। संघीय संसदमा बिजनेसको अभाव। गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता।
1: जेएनजी आन्दोलनको असर। न्यायालयमा 55% मात्रै मुद्दा फर्सियो। एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण। 200 कर्मचारीको सरुवा अनलाइनबाटै।
0: श्रीलंका टापु सधैं जोखिममा। पीपीएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना। डडेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित। डाक्टर गोविन्द केसीसँगको वार्तामा सरकार।
1: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता। शिक्षा मन्त्रीको राजीनामा सँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कार्यवाही अघि नबढ़ाउने सहमति। इजरायली सेनाद्वारा दर्जनौ पालेस्टानी पक्राउ।
0: र एसआरसी प्लस टू अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट। दक्षिण एसियाली क्रान्ति च्याम्पियन सिपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित। एक हाँच फे टेबल टेनिसको उपाधि साक्यलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, प्रदेशमा सत्ता सहकार्यका लागि एमाले र नेकपा बीचमा भएको सहमतिको प्रसंग।
1: एमाले र नेकपाले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो दुई दल बीच सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग पनि परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ, त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख गरिएको छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढ़ेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नु भएको थियो। हिजो सहमतिसँगै वामशक्ति बीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढ़ेको नेकपाका नेता अग्नि सापकोटाले सीआईएनलाई बताउनुभयो।
3: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समिति जो बैठकले धेरै निर्णय गरेको थियो, त्यसमध्ये चारवटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नो पार्टीलाई सुदृढ बनाउने, दोस्रो संयुक्त मोर्चा अर्थात् वाम एकीकरणमा जोड दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ वृहत देशभक्तहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ यो शुरूआत हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
0: सरकारमा सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्ने र स्वर्ग र नर्कसम्म सँगै जाने कसम खाएका र पछि धोका पाएका दुई नेता फेरि एकपटक सहकार्यका लागि तयार देखिएका छन्। एकअर्कालाई धोका दिएको आरोप लगाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड फेरि एउटै राजनैतिक समीकरणमा उभिनु भएको हो। 2079 निर्वाचनपछि करिब 18 महिना सरकारमा सहकार्य गरेका ओली र प्रचण्डबीच सम्बन्ध बिग्रिएपछि दुवैले एकअर्कामाथि विश्वासघातको आरोप लगाउँदै आउनु भएको थियो। प्रचण्डले पटक पटक ओलीले आफूलाई प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेससँग मिलेको आरोप लगाउँदै आउनु भएको छ। यसैबीच एमाले र नेकपा मिल्दा पनि चार प्रदेशमा बहुमत नपुग्ने अवस्था देखिएपछि नेपाली कांग्रेसले पनि दुवै दल बाहेकको वैकल्पिक सत्ता समीकरणको सम्भावनाका बारे छलफल अघि बढ़ाउने तयारी गरेको छ। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही र शैलीले बलियो प्रतिपक्ष लोकतन्त्रका लागि आवश्यक रहेको प्रतिक्रिया दिनुभयो। उहाँले एमाले नेकपा बाहेक वैकल्पिक सरकारको सम्भावनाबारे छलफल हुने पनि जानकारी दिनुभयो। एमाले नेकपा सहमतिलाई जसपा नेपालले सकारात्मक रूपमा लिएको बताएको छ, तर हालसम्म आफूहरूसँग कुनै औपचारिक अनौपचारिक सम्वाद नभएको पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो। सम्झौताप्रति सकारात्मक छौं, तर मधेस प्रदेशका विषयमा हामीसँग हालसम्म सम्वाद पनि भएको छैन। यदि सम्वाद भयो भने जसपा नेपालको नेतृत्वमा सरकार बन्ने शर्तमा सहकार्य गर्न सकिने पनि उहाँले प्रतिक्रिया दिनुभयो। मधेससँगै लुम्बिनीमा पनि जसपा नेपाल निर्णायक अवस्थामा पुगेको छ। कर्णाली प्रदेशबाट भने मुख्यमन्त्रीबाट यामलाल कण्डेलले हिजो राजीनामा दिनुभयो। आयोजित प्रदेश सभाको बैठकमा उहाँले भन्नुभयो,
4: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिष्ट पार्टीसँग पनि संगत गरियो। नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। सबैलाई धन्यवाद दिँदै बिदाउन चाहन्छु। धन्यवाद।
0: यसैबीच गाँजा खेतीलाई वैधानिकता दिन गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुभएको छ। 25 असारको प्रदेश सभा बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेपछि सभामुख कृष्ण प्रसाद धिताले प्रमाणित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाउनु भएको थियो। प्रदेश प्रमुख दिल्लीराज भट्टले प्रमाणीकरण नगरी प्रदेश सभामै फिर्ता पठाइदिनु भएको छ। सभामुखले गरेर प्रदेशसभा सचिवालयले 30 असारमा प्रमाणीकरणका लागि विधेयक पठाएकोमा प्रदेश प्रमुख भट्टले संविधानको धारा 201 को उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देश सहित प्रदेशसभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुख कार्यालयले विधेयक शुक्रबार फिर्ता पठाएको प्रवक्ता प्रवीण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सर्वा शुरू गरेको छ। त्यस अनुसार 1750 कर्मचारीले अनलाइन प्रणालीबाट सर्वा शुरूको लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सर्वाको व्यतिथी अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन शुरूआत प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिई शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1750 रहेको मन्त्रालयले जनाएको छ। यसैबीच अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 विकल्प सहितको कार्यालय रोजेर सरूवाका लागि कर्मचारीले निवेदन दिन सक्नेछन्। निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन्। मन्त्रालयले 2 अघिदेखि नै कर्मचारी सरूवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय समेत गरेको छ। यता सरकारले सबै कर्मचारी सरकारी कार्यालय बिहान 9 बेलुका 5 सञ्चालनमा ल्याएसँगै सेवा गराएका लागि भीड़भाड़ हुने कार्यालयमा सेवा सहज बनेको छ। कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको हो।
0: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनमा बस्नुभएका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकोमा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसी का अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी हिजो गर्नुभयो। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर मात्रै आउन सचिवलाई भन्नुभएको उहाँले बताउनुभयो। सचिवज्यूसँग डाक्टर साहबले मेरो बटम लाइन 5 बुधे माग हो त्यो पूरा गर्ने गरी आउनुहोस् भन्नुभयो। जयसीले भन्नुभएको छ त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। सेती प्रादेशिक अस्पतालले आईसीयूमा उपचाररत डाक्टर गोविन्द केसीको स्वास्थ्य बारे हिजो साँझ विज्ञप्ति जारी गर्दै ब्लड प्रेशर र सुगर लेभलदेखि सोडियम र सेतो रक्त कोशिकाको मात्रा कम भएको रिपोर्ट सार्वजनिक गरेको छ। ब्लड प्रेशर 90/60 110/70 र ब्लड सुगर 50/60 MG/dL रहेको पनि अस्पतालले जानकारी दिएको छ। पिसाबमा किटोनको मात्रा देखिएको, मांसपेशी बाउडिनी कमजोरीका कारण बोल्न र हिडुल गर्न असहज भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। केसीले सुगर बढ़ाउने औषधि लिन समेत अस्वीकार गर्नुभएको र 4 सदस्यीय टीमले 24 घण्टा सघन अनुगमन गरिरहेको पनि अस्पतालले जानकारी दिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकारका लागि राजनीतिक दलबाट अपेक्षा,
5: आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो र हामी गइराखेका पनि छौं।
0: संघीय संसदमा बिजनेसको अभाव, जेएनजी आन्दोलनको असर न्यायालयमा, 55% मात्रै मुद्दा फर्स्योट, 1 वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
6: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
6: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे,
7: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
6: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे,
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
6: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
7: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
6: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
6: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
7: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
6: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
6: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
6: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोग्य जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ़दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यावसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा रहेका छन्।
8: थोपा थोपा गरेर सिधै बिरूवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छनृ अमरगढी नौका किसान कमल सिंह झुकाल:
9: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस शोभा सिंचाईको कार्यक्रम बापत योजना दियो. सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन. बल्ब खोलिदियो, अटोमेटिक रूपमा पानी गइरहन्छ. निगरानी मात्रै गरेर कहाँ कुनै बोर्ड पाएको थिएन भने के गरे हेर्दा हुन्छ. थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि.
8: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्. सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यावसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ. गन्याप्दुरा गाउँपालिका एक धौलाकोटका किसान खेमराज अवस्थी:
10: अलि राम्रै फाइदा हुन्छ, किनभने खाएको अनुसार आएपछि मात्र किसानले डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र हो, तर अरूभन्दा फाइदा नै हुन्छ.
8: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ. केन्द्रका अनुसार जिल्लाभर 100 बढी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अप्नाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरु:
11: थोपा सिंचाई विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौं. विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिंचाईले. त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ.
8: थोपा सिंचाई मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिंचाईको आवश्यकता नपर्ने र उत्पादन समेत बढ्ने भएपछि किसान पनि उत्साहित छन्. जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिंचाई प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन. तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा.
0: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर. कान्तिपुर दैनिकमा सन्त्रासमा कर्मचारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ. प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमन राज अर्याललाई 25 असारमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले विदाई गर्नुभयो. यसअघि तत्कालीन प्रधानमन्त्री मुख्य सचिवलाई विदाई गर्ने अभ्यास रहेकोमा 3 महीनाभन्दा बढ़ी प्रधानमन्त्री बालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक विदाईले कर्मचारी वृत्तमा चर्चा त पायो तर कर्मचारीले त्यसलाई अस्वाभाविक मानेनन्, किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्णहरि पुष्कर यसअघि नै पक्राउ परिसकेकोले यसलाई कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्रै लिएका छन्. कार्य सम्पादनका आधारमा अवसरको घोषणा र तलब वृद्धि सकारात्मक भए पनि अन्य धेरै निर्णयले कर्मचारी डर र दबावमा रहेको भनेर उल्लेख गरिएको छ. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भने ब्यूरो कृषिलाई रिफर्म गर्न आवश्यक रहेको र त्यसक्रममा चालेका केही कदमले संशय बढ़ेको हुन सक्ने, विभागीय मन्त्रीका नाताले कसैलाई अन्याय हुन नदिने उहाँले प्रतिबद्धता जनाउनु भएको उल्लेख गरिएको छ. कपिल वस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकमा मनोज पौडेलले कपिल वस्तुबाट लेख्नुभएको खबर छापिएको छ. कपिल वस्तु नगरपालिका 2 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सिक्का भएको करूवा फेला परेको हो. एउटा करूवामा 2314 थान तामाका सिक्का छन्. सबै मुद्राको तौल 7 किलो 34 ग्राम छ. स्थानीय रामराज यादवले खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सहितको करूवा फेला पार्नुभयो. डेढ साता अघि करूवा सहित तामाका मुद्रा पाएपछि यादवले छिमेकी रोहित कोरीलाई पनि दिनुभएको थियो. उहाँले एक सातासम्म करूवा सहितको मुद्रा राखेपछि गाउँमा हल्ला फैलियो. पुरातात्विक वस्तु घरमा राखेर सरकारले कार्यवाही गर्ने हल्ला फैलिएपछि कोरीले त्यसलाई गाउँकै पोखरीको डीलमा लगेर राख्नुभएको थियो. पोखरी किनारमा करूवा रहेको सूचना पाएपछि उक्त ओडाका अध्यक्ष दिलीप कुमार चौधरीले प्रहरीलाई खबर गर्नुभयो. 4 साउनमा प्रहरी पुगेर मुद्रा सहितको करूवा जिल्ला प्रहरी कार्यालयमा लगेको थियो. अर्को खबर, पीपीएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ. करिब 16,500 मेगावाट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा रहेको उल्लेख गरिएको छ. भित्रीपन्नामा जेएनजीको आन्दोलनको असर न्यायालयमा 55% मात्र मुद्दा फर्स्योट शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ. देशभरका अदालतमा विचाराधीन कुल 3,57,023 मुद्दा मध्ये 196,464 फर्स्योट भएका छन् भने 1,60,549 थान मुद्दा बाँकी रहेको उल्लेख गरिएको छ. चक्रपथको चप्पल कारखाना धोबीखोला खण्डमा ठेक्का आह्वान दशैं अघि नै काम थालिँदै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ भने एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। वैज्ञानिक सेवा शुल्क तोक्न सरकारलाई म्यान पावर व्यवसायीहरूले अल्टिमेटम दिएको बारेमा होम कार्कीले लेख्नु भएको खबरमा उल्लेख छ।
1: त्यस्तै आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा असारको विद्युत खपतमा भ्याट लगाउने बारे विद्युत प्राधिकरण अन्यलमा शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 53.5 अर्ब वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य 31 अर्ब मात्रै प्राप्ति शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै मल बिनै देशभरका किसानले 83% रोपाइसकेपछि कृषि मन्त्री चौधरीले भन्नुभयो 15 दिनभित्र रासायनिक मलको सहज आपूर्ति हुन्छ। कृषि विभागको तथ्याङ्कमा शुक्रबारसम्म 83.30% रोपाई सकिएको तथ्याङ्क छ। त्यस्तै संसदमा बिजनेस अभाव शीर्षकमा पनि भित्री पृष्ठमा खबर छ भने पहिलो पृष्ठमा अपराधको हट डे सोमबार र पिक आवर अपरान्ह 12 देखि साँझ 6 बजेसम्म शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: कारोबार दैनिकमा छापिएको खबर छ असारको विद्युत बिलमा भ्याट जोड़िएपछि राजस्व विभागसँग राय माग शीर्षकमा नेपाल टेलिकमको 25.5% शेयर बिक्री योजना दोहोरिएला 2065 सालको क्रेज शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। काकटभिट्टा लौकही सड़क स्तरोन्नति म्याथ सकिन 6 महिना बाँकी हुँदा 36.48% मात्र भयो काम शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। चालू आर्थिक वर्ष लागेपछि शेयर बजार दैनिक उकालो प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्तासँग छलफल गरेपछि लगानीकर्ताको आत्मबल बढ़ेको बारेमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। गोर्खापत्र दैनिकमा आकाशियो खसीको मासु शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ भने चराको चिरबिरसँगै ब्युजिन्छ खुशी टप्पू शीर्षकमा बाबुराम कार्कीले बराह क्षेत्रबाट लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा ट्रमा सेन्टरलाई 80 लाखको इम्प्लान्ट सहयोग शीर्षकमा खबर छापिएको छ भने राष्ट्रिय किताबखानाको क्षेत्राधिकार विस्तार गरिएको छ। सरकारले राष्ट्रिय किताबखाना निजामतीको क्षेत्राधिकार विस्तार गरी 3 वटा किताबखानालाई एउटै बनाएको छ। यसअघि साबिकमा राष्ट्रिय किताबखाना निजामती अन्तर्गत राष्ट्रिय किताबखाना शिक्षक र राष्ट्रिय किताबखाना प्रहरी भए पनि उक्त किताबखानाका नीति कार्यक्रम र बजेट भने सम्बन्धित मन्त्रालय अन्तर्गत अलग अलग रहेका थिए। नयाँ प्रणालीबाट राहदानी सुधार गर्दै अगाडि बढ़दै शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ भने अलैंची निर्यात अहिलेसम्मकै उच्च भएको बारेमा कोकिला ढकालले इलामबाट लेख्नु भएको छ। वर्षभरि 12 लाख पर्यटक भित्रिएको बारेमा पनि गोर्खापत्र दैनिकमै खबर छापिएको छ।
1: खबरमा अब विदेशका खबर। भारतको केन्द्र सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि ककरो जनता पार्टी सीजेपीले नयाँ दिल्लीको जन्तर मन्तरमा विद्यार्थी आन्दोलन अन्त्य भएको घोषणा गरेको छ। मन्त्रीको राजीनामापछि सरकारका 2 प्रतिनिधिहरू केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले सीजेपीको प्रतिनिधि मण्डलसँग वार्ता गर्नुभएको थियो। वार्ता निष्कर्षमा पुगेपछि आन्दोलन फिर्ता लिएको हो। शिक्षा मन्त्रीको राजीनामा आत्महत्या गरेका विद्यार्थी परिवारलाई क्षतिपूर्ति र आन्दोलनरत विद्यार्थीलाई कुनै पनि कार्यवाही अघि नबढ़ाउने माग अघि सारिएको थियो। त्यस्तै सीजेपीले शिक्षा र परीक्षा प्रणालीमा विभिन्न सुधारका मागहरू अघि सारेको छ। यस विषयमा थप ठोस कार्यका लागि करिब 4 सातापछि सरकार र सीजेपी बीच पुनः वार्ता हुने सहमति समेत भएको छ। इजरायली सेनाले कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रमा प्यालेस्तानीको घर घरमा छापा मारेर दर्जनौ प्यालेस्तानीलाई हिरासतमा लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। प्यालेस्तानी समाचार एजेन्सी वफाका अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तीमा 30 जना प्यालेस्तानीलाई हिरासतमा लिएको हो र 1 महिनाको अवधिमा करिब अफगान शरणार्थी स्वदेश फर्किने क्रम बढ़ेको छ। 1 महिनामा 14,539 अफगानी नागरिक र 97,277 जना शरणार्थी छिमेकी देश र पाकिस्तानबाट अफगानिस्तान फर्किएको अफगान सरकारले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। पुल्चुकियन्स फिटनेस हबको आयोजना र इनसाइट स्पोर्ट्स नेपालको समन्वयमा एसआरसी +2 अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। प्रतियोगितामा 10 छात्र टीमको सहभागिता रहने आयोजकले बताएको छ। बंगलादेशको ढाकामा सम्पन्न 10 दक्षिण एसियाली कराते च्याम्पियनशीपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित हुनुभएको छ। एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले एक्सटेपको शोरूममा उहाँहरूलाई गिफ्ट ह्याम्पर र प्रशंसा पत्रबाट सम्मान गर्नु गर्नुभयो। नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा नेपाल एपीएम डबल टेबल टेनिस च्याम्पियनशीपमा इखाछे टेबल टेनिस क्लबका राजेन्द्र श्रेष्ठ र राजु साक्यको जोडीले उपाधि जितेको छ।
1: यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारका लागि सरकारवालाको भूमिका र अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चढ्यो।

0: एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारको कुरा। लैंगिक यौनिक अल्पसंख्यकको अधिकार र राजनीतिक नेतृत्वको भूमिकाका बारेमा निलहेरा समाजका कार्यक्रम व्यवस्थापक परशु चौधरीसँग हामीले कुराकानी गरेका छौं।
3: यो कन्टिन्यू रूपमा निलहेरा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
4: अथवा यो निलहेरा समाजले मात्रै होइन अरू कसैले पनि गर्न सक्छ, उनीहरूले पनि गर्नुपर्छ भन्ने
3: सबैले गर्नुपर्छ। यो त खासमा भनिदिने हो भने जस्तो उच्च ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुन एकदमै जरूरी छ। पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज भएको छ हाम्रो समुदायका साथीहरू एकदम सहज
4: महसुस गर्छ।
3: जस्तो ए हामीले पनि पोलिटिक्समा छिर्न सक्ने रहेछौ, हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ, अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको आत्मा। पछिल्लो क्रममा के थियो भन्दा होइन हामी यो अभियान त हौ एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ, फलान ठाउँमा चाहिँ तेस्रो लिङ्गलाई थुनिया छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्नेको सोच आउनु भनेको त धेरै ठूलो परिवर्तन हो।
4: त्यो सोच आएर मात्रै पुग्ने हो कि के भयो भने राजनीतिमा सक्रिय रहन र भोलि कानून बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ?
3: प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू उहाँलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी LGBTIQ कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरूरी छ। प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानूनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त। त्यो
4: भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यो अनुसारको प्राथमिकता दिने काम अगाडि बढ्छ।
3: राजनीतिक दल मात्रै नभनौ कस्तो कस्तो कानूनहरू छन् त्यो कानूनहरूमा प्रत्येकमा चाहिँ स्पेस पायो भने परिवर्तन त सम्भव नै छ नि।
4: अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा संगठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ?
3: यो लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको जुन समूह छ समूह भनौँ न एउटा समाज छ। यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर ढल्किने न हो अन्ततिर त जाँदैन नि त। जस्तो सिसजेन्डर वुमेन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ समुदाय आम समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने न हो त्यो
2: लैंगिक यौनिक अल्पसंख्यकको अधिकार र पछिल्लो समयमा राजनैतिक नेतृत्वको प्रतिबद्धताका बारेमा परशु चौधरीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि पटक।
1: प्रदेशमा सत्ता सहकारीका लागि एमाले र नेकपा बीच सहमति, कर्णालीको मुख्यमन्त्रीबाट इमलाल कणेलको राजीनामा, संघीय संसदमा बिजनेसको अभाव, गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता,
2: जेन्जी आन्दोलनको असर न्यायालयमा, 55% मात्रै मुद्दा फर्स्योट, एक वर्षमै थपिएको 3 खर्ब सार्वजनिक ऋण, 200 कर्मचारीको सरुवा अनलाइन बाँचे,
1: श्रीलंका टापु सधैँ जोखिममा, पीपीएको पर्खाईमा 16,500 मेगावटका 281 आयोजना, डडेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित, डाक्टर गोविन्द केसीसँगको वार्तामा सरकार,
2: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता, शिक्षा मन्त्रीको राजीनामासँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कार्यवाही अघि नबढ़ाउने सहमति, इजरायली सेनाद्वारा दर्जनौ प्यालेस्टिनी पक्राउ,
1: र एसआरसी +2 अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट शुरू, दक्षिण एसियाली कराते च्याम्पियनशीपका स्वर्ण विजेता दिदीबहिनी दिया र दीक्षा तामाङ सम्मानित, इखाचुए टेबल टेनिसको उपाधि साक्यको जोड़ीलाई।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जो यस अगाडि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै आएका थिए तर हिजो एकाएक प्रदेशमा सत्ता समीकरण बनाउने भनेर सहमति सार्वजनिक भएको छ। यहाँ एउटा बन्द कोठा छ, बन्द कोठाभित्र एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्ड जस्ता देखिने व्यक्ति दुईटा कुर्सीमा बसेर आमने सामने हुँदै त्यहाँ चेस खेलिराखेको जस्तो देखाइएको छ। बाहिरपट्टि ढोकाबाट एकजना व्यक्ति भित्र प्रवेश गर्न खोज्दै गर्दा त्यहाँ भित्रै रहेका एकजना व्यक्तिले केही भन्दैछन् भित्रतर्फ देखाउँदै, तल यस्तो लेखिएको छ, प्रदेश प्रदेश खेलिरहनु भएको छ क्या? अनि यति नै नखेल्ले कसरी दिन बिताउने त उहाँहरूले?
1: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर प्राविधिक शिक्षालयको चमेना गृहमा लापरवाही, चमेना गृहमा सडे गलेका म्याद नागेका खानेकुरा भेटिए। टीकापुर र जानकीमा समुदाय स्तरीय विपद कोष गठन, विपदका सानातिना समस्या टार्न सहज। सुदूरपश्चिममा होमस्टे सञ्चालनमा सरकारले चासो नदिएको सरकारवालाको गुनासो, 5 वर्षमा बन्नुपर्ने कर्णालीको तटबन्ध, 12 वर्षसम्म 22 किलोमिटर मात्रै निर्माण। र प्रदेश सरकार गठनका विषयमा नेकपा एमाले र नेकपा बीच तीन बुदे। अब खोज खबर विस्तारमा। टीकापुर प्राविधिक शिक्षालयका चमेना गृह संचालकले आपूर्ति गर्ने खाद्य पदार्थमा गम्भीर लापरवाही गरेको भेटिएको छ। शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूको खाना र खाजा खाने चमेना गृहका संचालक शमशेर बहादुर साउदले सडेगलेका म्याद नागेका खानेकुरा खुवाउने गरेको भेटिएको हो। शिक्षालयका विद्यार्थीहरूले हेलो सरकारमा गुनासो गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ीका खाद्य अनुसन्धान अधिकृतहरूले शुक्रबार निरीक्षण गर्दा संचालक साउदले गम्भीर लापरवाही गरेको, उपभोक्ता स्वास्थ्यलाई खेलवाड़ गरेको भेटिएको छ। शिक्षालयको भान्सामा रहेको अचार, बेसन, दाल, गुन्द्रुक, ढुसी लागेको, मुसाले खाएको, म्याद नागेको बिस्कुट, सरसफाईको अवस्था हेर्दा भान्सा धेरै फोहोर भेटिएको खाद्य अधिकृत आरती भट्टले जानकारी दिनुभयो।
1: त्यहाँदेखिको हामीले सरसफाईको अवस्था हेर्दाखेरि चाहिँ भान्सामा धेरै फोहोर भएको, सामानहरू अस्तव्यस्त रहेको, अव्यवस्थित रहेको होइन, त्यसै गरी चाहिँ नष्ट गर्नुपर्ने सामानहरू, एक्सपायर सामग्रीहरू भेटियो। जस्तै बेसन प्याकेटहरू भयो, मुसाले खाएका बेसन प्याकेटहरू थिए, त्यस्तै गरी ढुसी लागेको दालहरू भयो 5 केजी बराबर, अनि ढुसी लागेको अचारहरू, अनि त्यसपछि ढुसी लागेको गुन्द्रुक, त्यस्तै गरी चाहिँ यो बिस्कुटहरू पनि एक्सपायर 2 थरीको बिस्कुट चाहिँ एक्सपायर भेटियो। यस्तै गरी चाहिँ सरसफाई चाहिँ एकदमै जरुरी देखिया छ यहाँ चाहिँ।
0: समेना गृह संचालकलाई आइन्दा त्यस्तो लापरवाही नगर्ने शर्तमा शिक्षालयको रोभरमा राखी निर्देशन दिएको छ।
2: अब सरहरूले सुधार गर्नुहुन्छ होइन, उता जाली ढुङ्गाको व्यवस्था गर्नु पर्यो होइन, अनि यो तपाईँहरूको यो बस्ने व्यवस्था अझै गर्नु पर्यो कि, या आज तपाईँ हुन्छ भोलि अर्को पनि होइन, अबले केन्द्र दिनुहुन्छ होइन, त्यहाँ छुट्टै व्यवस्था गरिदिनु पर्यो है सरहरू, अनि हेर्नु अगाडि धेरै असुविधा हुन्छ है, यसलाई व्यवस्थित गर्नुपर्छ है, त्यसले तत्काल गर्नुहोस् है सर। खानाको सुधार गर्नु पर्यो होइन, के छ ठिका होइन, तपाईँहरूले के गर्नु भएन, तपाईँले खाना घरले त्यस्तो हुँदैन होइन, तैपनि तपाईँहरूले पनि खानेकुरामा सुधार गर्नु पर्यो, त्यो चाहिँ गर्नुहोस् न। तत्काल कच्चा पदार्थहरू सरहरूले पनि यसो हप्तामा एकपल्ट चाहिँ हेर्नु पर्यो है त, अब हामीले नै आइराख्नुपर्ने, हामी भिज्यौँ भन्नु छैन नि।
0: 2083 असार मसान्तमा ठेक्का सकिएको तर नयाँ व्यक्ति छनौट नभएकाले केही दिनका लागि शिक्षालयको निगरानीमा खाद्य स्वच्छता कायम गरी खाना खाजा खुवाइने शिक्षालयका निमित्त प्रमुख विकास राणाले प्रतिबद्धता जनाउनुभयो।
3: रियलिस्टिक जुन फल्टहरू भेट्नु भएको छ त्यो फल्टहरूलाई अहिले हामी टेन्डर प्रक्रियामा जाने भनेर निर्णय भइसकेको र त्यहाँसम्मको लागि चाहिँ शिक्षालाई कमिट भएर गुणस्तर खाना खुवाउने, खाजो खुवाउने भनेर चाहिँ यो जोसँग सम्झौता भएको छ, त्यसरी चाहिँ हामीले गर्ने भनेका छौँ। त्यतिखेरसम्मको लागि चाहिँ हामी कमिटमै रहेर विद्यार्थीहरूलाई राम्रो खाना खाजोको व्यवस्था चाहिँ गर्ने कोसिस गर्छौँ।
0: चमेना गृह संचालकले गम्भीर लापरवाही गरे तापनि कुनै कार्यवाही नगरी पहिलो पटकलाई निर्देशन दिएर छोडिएको छ। सडे गलेका र बिग्रिएका अवस्थामा रहेका खाद्य सामग्रीहरू भने नष्ट गरी खाल्डोमा गाडिएको छ। चमेना गृह संचालक भने ढुसी परेका र म्याद नागेका सामग्री बाख्रालाई खुवाउने भन्दै खाल्डोमा नपरी फिर्ता माग्न थालेका थिए।

0: भएको अवस्था छ। सुरु सुरुमा म यो होमस्टेमा आउँदै गर्दा सुदूरपश्चिममा तीनवटा होमस्टे मात्रै चिनिन्थ्यो, जस्तै मानौ हाम्रो भादा होमस्टे, त्यसपछि हजुरको राणा थारू होमस्टे र माझी होमस्टे, अनि यो गुमनाम जस्तै थियो। जब म यो 2079 सालदेखि यसमा आबद्ध भएँ र साथीहरूसँग एक्टिभ हुँदै साथीहरूसँग छलफल गर्दै अहिले सुदूरपश्चिम प्रदेशमा नयाँ नयाँ होमस्टे पनि थपिएका छन्। यो सुदूरपश्चिम होमस्टेमा निजी र सामुदायिक गरेर अहिले 32 होमस्टेको संख्या छ भने केही अझै पनि त्योभन्दा राम्रो अहिले चाहिँ सुदूरपश्चिममा भएको छ। जस्तै चिसापानीमा बसेरा होमस्टे छ, टिकापुर यो नजिकै जगतपुर होमस्टे छ, मेरै होमस्टे अहिले नुक्लीपुर होमस्टे छ, विजयशाल होमस्टे छ र पहाड़तिर होमस्टे पनि केही अहिले राम्रो फड्को मारेको अवस्था सुदूरपश्चिममा छ। खास गरेर सुदूरपश्चिममा पहाड़तिर पनि होमस्टेहरू राम्रै छ। अहिले जस्तै डोटीमा खप्तड़ होमस्टे, त्यसै गरी दार्चुलामा पनि राम्रै होमस्टे चलेको छ। मलाई चाहिँ यो के लाग्छ भने सुदूरपश्चिममा यो होमस्टे अहिले जुन तरिकाको सरकारले हेर्नुपर्ने दृष्टिकोण छ त्यो अलिकति फाकिलो गर्यो भने आफ्नत्व नगरेर सबैलाई होमस्टे बनाएको भए सायद राम्रै हुन्थ्यो। पहाड़तिर पनि जो चलाउने खालका छन् त्यहाँको नियमन अनुगमन नगरिकनै चाहिँ त्यहाँ बजेट विनियोजन गर्ने या नगर्ने। तराईमा पनि त्यही छ, आउँछन् भाषण गर्छन् तपाईँको ठाउँमा होमस्टे चलाउनु पर्यो भन्छन् तर त्यसको नियमन अनुगमन के छ त्यस्तो गर्दैनन् र धेरै ठाउँमा होमस्टेहरू दर्ता भएर पनि नचलेको अवस्था छ। पहाड़मा पनि त्यही मलाई लाग्छ त्यस्तै छ। हामी यो अध्ययन गर्दै जाँदाखेरि सुदूरपश्चिमको अवस्थामा के छ भने जो होमस्टे चलाउन खोज्दैछन्, जो होमस्टे बनाउन खोज्दैछन् तिनीहरूको प्रचार प्रसारमा सपोर्ट नगरिदिने या उहाँहरूलाई पाहुना लगेर सपोर्ट नगरिदिने, जस्तै मानव स्थानीय तह प्रदेश सरकार र कुनै संघ संस्थाले चाहिँ आफूले गर्नुपर्ने काम या व्यवसायिकहरूले सबैजनाले सहयोग गर्यो भने मलाई लाग्छ फड्को मार्ने थियो। तर होमस्टेको हेराई दृष्टिकोण अलि उहाँहरूप्रति फरक छ। यो होमस्टे त होमस्टे नै हो कि के हो जस्तो पनि उहाँहरूले मान्छन् र जुन किसिमको बजेट विनियोजन गर्नुपर्ने त्यो पनि भएको छैन र उहाँहरूले त्यो नगरिदिए बापत पनि उहाँहरूले जुन किसिमको खाजा नास्ता तपाईँहरूलाई के सपोर्ट गर्न सक्छौ उहाँहरूलाई एउटा कार्यक्रम लगिदिएर ल तपाईँको हामी ठाउँमा गएर एउटा कार्यक्रम गर्दैछौ तपाईँहरूको आय स्रोत त बढ्छ भन्नुपर्ने ठाउँमा उहाँहरूले हा यस्तै हो यो होमस्टे त के हो भन्ने चाहिँ गरेको कारणले चाहिँ होमस्टे फड्को नमारेको जस्तो मलाई चाहिँ अनुभूति भएको छ। म 3 वर्ष यो आफ्नो कार्यकालमा आउँदै गर्दा र आफ्नो होमस्टे चलाउँदै गर्दा मैले चाहिँ त्यस्तो पाएको छु। र जुन किसिमको संरचनाको कुरा छ, हामी चाहिँ 4 शीर्षकलाई 4 अभियानलाई चाहिँ विशेष फोकस गरेको छ होमस्टेमा। जस्तै कृषि, पहिलो सुरुमा त हामी रैथाने बाली, त्यहाँको परम्परागत बाली के छ त्यसको संरक्षण गरेर पाहुनालाई दिने। त्यसै गरी प्रकृतिको कुरा, प्रकृतिलाई संरक्षण गर्दै हामी चाहिँ प्रकृतिभित्र रहेका जैविक विविधताहरूको कुराहरूलाई चाहिँ हामी पाहुना माझमा पर्यटकहरूलाई देखाउने। त्यसै गरी हामी संस्कृति, आफ्नो सांस्कृतिक कुराहरूलाई संरक्षण गर्दै पाहुनाहरूलाई देखाउने। त्यसै गरी त्यहाँको खाना र पहिचान, विभिन्न कलात्मक कुराहरू, त्यस्ता कुराहरूको संरक्षण गर्दै हामी चाहिँ देखाउनु पर्छ भन्ने चाहिँ अभियानका साथ यो होमस्टे सञ्चालनमा हामी होमस्टे महासंघबाटै चाहिँ सबै होमस्टेलाई त्यो किसिमको संरक्षण गर्न सक्यौँ भने हामी चाहिँ पक्कै होमस्टे चाहिँ फड्को मार्छौ भन्ने कुरा छ। तर त्यति हुँदा हुँदै पनि जुन किसिमको बनाउनु पर्ने संरचना छ सरकारले, जस्तै मानव एउटा संग्रहालय बनाउनु पर्यो भने जुन संग्रहालय जुन ठाउँमा होमस्टे छ होमस्टेसँग टच गर्दै त्यहाँको दैनिक जीवनसँग जोडिँदै के आवश्यकता छ र संस्कृतिलाई जोडिँदै गर्दा संग्रहालय बनाउँदै गर्दा चाहिँ त्यहाँका पाहुनाहरू आउने ठाउँ हुँदा हुँदै जुन ठाउँमा होमस्टे छैन, जुन ठाउँमा त्यहाँको मान्छेलाई अनुभूति छैन कि संस्कृतिको संरक्षण गर्नुपर्छ, त्यसै ठाउँमा गएर संग्रहालय बनाइदिन्छन्। त्यस्तो धेरै छ। सुदूरपश्चिममा डाटा संकलन गर्दै जाने हो भने त्यस्ता किसिमका संरचनाहरू धेरै बनेका छन् र जुन ठाउँमा होमस्टे छ त्यो ठाउँमा चाहिँ केही पनि छैन र त्यसकारणले यो होमस्टे पनि मलाई अगाडि नबढेको जस्तो पनि लाग्छ। तर त्यस्तो गरिदियो भने, जस्तै मानव सुदूरपश्चिम सरकारले अहिले विभिन्न ठाउँमा चाहिँ त्यस्तो खालको संरचना बनाउँदैछ, मानव संग्रहालय बनाउँदैछ या देवथान बनाउँदैछ या मठ मन्दिर बनाउँदैछ, त्यस्तो जुन ठाउँमा होमस्टे ठाउँमा गर्नुपर्ने ठाउँमा चाहिँ नगरेर अन्तै अन्तै चाहिँ गरिदिँदै रहेको अवस्था छ र एकदमै सानो सोचको योजनाहरू चाहिँ सञ्चालन गरेको कारणले होमस्टेहरू सञ्चालनको अवस्थामा कठिनाई भएको जस्तो महसुस हामीलाई भएको छ। मानव सुदूरपश्चिम प्रदेशमा एकीकृत योजना, ठूलो योजना बनाएर एउटा ठाउँमा त्यहाँको दैनिक जीवनसँग उहाँहरूको आर्थिक समृद्धिसँग जोड्नु पर्ने ठाउँमा चाहिँ 5-10 लाखको मन्दिरहरू निर्माण गरिदिने, त्यो त एउटा वडाले बनाउने संरचनाहरू चाहिँ सरकारले बनाइदिँदै गर्दाखेरि त्यस्तो ठाउँको हामीले चाहिँ दैनिक यो भित्र्याउनु पर्ने पर्यटकहरूको संख्या चाहिँ कम हुँदै गएको जस्तै महसुस भएको छ। यस्तै हेर्दै जाने हो भने सबैको समन्वय, सबैको सहकार्य, वडादेखि प्रदेश संघसँग चाहिँ समन्वय सहकार्य हुँदै गयो भने पक्कै पनि सुदूरपश्चिममा होमस्टे फड्को मार्नेछ।
1: खोज खबरमा टिकापुर र जानकीमा समुदाय स्तरीय

0: प्रतकोष गठन लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
4: यही साउन 16 गते तेस्रो शनिबारका दिन
3: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
5: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
3: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
5: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
3: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
5: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
3: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
5: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
3: याद गर्नुहोस् है,
5: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
3: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
4: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
3: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टीकापुर र जानकीका बाढ़ी जन्य विपदको जोखिममा रहेका समुदायमा समुदाय स्तरीय विपद कोष गठन भएका छन्। कोषमा कसैले वार्षिक र कसैले मासिक रूपमा रकम जम्मा गरेर विपदका समयमा समस्या परेकालाई सघाउने गरेका छन्। समुदायमा आइपर्ने साना साना विपदका घटनामा पालिका तथा दातालाई गुहार्न नपरोस् भनी सामुदायिक विपद व्यवस्थापन समितिले समुदायमै कोष बनाएर परिचालन गरिरहेका छन्। थप खबर सहकर्मी दुर्गा देवकोटाबाट।
6: जानकी गाउँपालिका वडा नम्बर 3 स्थित विपद व्यवस्थापन प्राथमिक उपचार कार्यदलका संयोजक तथा महिला स्वास्थ्य स्वयंसेविका मीना चौधरी समुदायमै विपद कोष बनाएको, अहिलेसम्म 10,000 जम्मा भएकाले समस्यामा परेकालाई सहयोग गर्ने गरिएको बताउनुहुन्छ।
7: हाम्रो विपद व्यवस्थापनको कोष छ, महिनाको मासिक बैठकको 2500 आउँछ आमदानी, त्यही 2500 हामी कोषमा जम्मा गर्छौँ। जस्तै विपदको बेलामा कसैको घरमा बाढी या आग लागि भएपछि त्यही हामी पैसाको उपयोग गर्छौँ। अहिलेसम्म हाम्रो कोषमा 10,000 होला। बाढी आएको बेलामा जस्तै उसको घरको नुकसानी भयो, जस्तै उसको घरमा मान्छे पनि छैन, एक दुईजना घरको धेरै गरिब जस्तै छन्, उनको घरमा काम गर्ने खाने मान्छे छैनन्, कोही विधवा छन्, कोही अपाङ छन्, त्यस्तो मान्छेलाई सहयोग गर्ने। एकचोटि हाम्रो यहाँ बाढी आएको हो, बाढी आएर फेरि त्यो अब 1-200 लागि 500 लागि खालि गाउँपालिका जान्न, त्यही हामीले कोष बनायो। अनि कोष बनाए मार्फत जस्तै कसैको समस्या पर्यो त्यही कोषबाट हामीले पैसा निकालेर सहयोग गर्छौँ।
6: टीकापुर नगरपालिका वडा नम्बर 7 वैदी सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मी समुदायमा वार्षिक प्रति परिवार 250 दरले जम्मा गर्ने गरिएको र सो रकम विपदका समयमा आपतमा परेकालाई सुक्खा खाजा लगायतका काममा खर्च गर्ने गरिएको बताउनुहुन्छ।
8: विपद सम्बन्धी हामीले प्रत्येक महिनाको दरले पैसा उठाउने गरेका छौँ र महिना प्रति नसकिने हुनाले वार्षिकको 250 दरले पैसा उठाएर हामीले जम्मा गरिरहेका छौँ। त्यो पैसा विपद आएको बेलामा सुक्खा खाजा पानीको व्यवस्थामा हामीले त्यसरी खर्च गर्ने गरेका छौँ र हामीसँग रहेको पैसा हामी समितिका जिल्ला कोष अध्यक्षजीकै नै जिम्मा रहन्छ र अनि बाँकी उहाँहरूको कति छ के छ हेरेर उहाँबाट नै थाहा हुन्छ। त्यो हाम्रो समितिमा बैठकमा गएर हामी काम एउटा समुदायमा आपत परेका विपद परेका कहाँ छन् कस्तो छ यस्तो छनौटमा हामी बैठक बसेर छलफल गरेर अनि वास्तविक कहाँ हो भनेर पहिचान गरेर त्यसरी सहयोगको धारणा गर्ने गरेका छौँ। समस्याका के हुन्छ भने कसैको आश अलिकति अरूको भरसा लिनुभन्दा पनि आफ्नै समुदायबाट नै त्यो आर्थिक स्रोत जुटेर उहाँहरूलाई सहयोग गर्न पाए यसैमा नै सजिलो छ, झन्झटिलो नभएको कारणले गर्दाखेरि यसरी नै हामीले गर्ने गरेका छौँ।
6: जानकी गाउँपालिका वडा नम्बर 6 स्थित प्राथमिक उपचार कार्यदलका संयोजक दीपक देवी न्यौपाने पनि विपद कोष बनाएकाले सहज भएको बताउनुहुन्छ।
9: हामीले यो विपद व्यवस्थापन समिति विपद व्यवस्थापन समिति छ हाम्रो, यो विपद व्यवस्थापन समितिमा चाहिँ यो एउटा कोष खडा गरेका छौँ। त्यो कोषमा चाहिँ हामीले विभिन्न विपद कसैलाई अब सामान्य रूपमा पनि विपद पर्यो भने अब थोरै पैसा पनि वडा कार्यालय अथवा गाउँपालिकामा सहयोग माग्नु भन्दा पनि समुदायलाई अलिअलि सहयोग हुन्छ कि भन्ने कारणले गर्दा हामीले कोष खडा गरेका छौँ। सजिलो चाहिँ अब वडासम्म ढाल्नु परेन, सजिलैसँग अब थोरै केही खाजा चाहियो अथवा भाँडा कुडी बिग्रियो त्यो सानो चिजहरू लिएर अब तुरुन्तै समुदायबाट त्यो कोषबाट निकालेर हामी तुरुन्तै सहयोग गर्न सक्नुहुन्छ।
6: जानकी गाउँपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैसी सामुदायिक विपद व्यवस्थापन समितिले समुदाय स्तरमै कोष बनाउँदा सानातिना समस्या समाधानका लागि पालिकासँग माग्ने क्रम घटेको, विपद व्यवस्थापनमा सहज भएको बताउनुहुन्छ।
10: जानकी गाउँपालिकाका सामुदायिक विपद समितिहरूले आफ्नै समूहमा सामुदायिक विपद व्यवस्थापन कोष भनेर समुदाय स्तरमा कोष निर्माण गरेका छन्। उहाँहरूले मासिक रूपमा कुनै सामुदायिक विपद व्यवस्थापन समितिले मासिक प्रति पदाधिकारी 20 रुपियाँ, कसैले 50 रुपियाँका दरले रकम उठाइराख्नु भएको छ। यसले गर्दा गाउँपालिकालाई के सहज भएको छ भने गत विगत वर्षहरूमा थोरै केही समस्या हुँदाखेरि पनि गाउँपालिकालाई फोन गर्ने अथवा गाउँपालिका वडा कार्यालयहरूसँग सम्पर्क गर्ने थियो भने अहिले उहाँहरूले आफ्नै त्यो कोषबाट रकम खर्च गर्ने गरेका छन्। जस्तै त्यहाँ सुक्खा खानेकुराहरू चाहियो भने, अन्य खानेकुराहरू केही अप्ठ्यारो भयो भने, जस्तै उच्च धाराहरूमा नलकाको वासरहरू डोल्चीहरू टक्कियो अथवा फेर्नु पर्यो भने सामान्य कुराहरूमा उहाँहरूले आफ्नै कोषबाट रकम खर्च गर्ने गरेको देखिएको। अर्को राम्रो कुरा के भइरहेको छ भने उहाँहरूले उठाएको रकमबाटै त्यो समूहमा भएका व्यक्तिहरूलाई चाहिँ ऋण प्रदान गर्ने, सहुलियत ब्याज दरमा ऋणहरू प्रदान गर्ने त्यसरी उहाँहरूले गरिराख्नु भएको छ। र पालिकालाई अहिले सामान्य कुराहरू जस्तै त्यहाँ सुक्खा खानेकुराहरू भयो, अहिले हाम्रो जहाँ जहाँ उच्च भवनहरू बनेको छ त्यो उच्च भवनहरूमा सामान्य ब्लकहरू फ्यु चुला उच्च धाराहरूमा केही समस्या हुँदाखेरि शौचालयमा हार्दिक सार्थिकको कुराहरू छ, यस्ता कुराहरूमा उहाँहरूले चाहिँ खर्च गरेको देखिएको छ।
6: प्र्याक्टिकल एक्सन बी ग्रुप र पालिकाको साझेदारीमा टिकापुरका 24 र जानकीमा 20 समुदाय स्तरीय समिति गठन छन्। उनीहरूको क्षमता विकासमा पालिका र संस्थाले सघाउँदै आएका छन्।
0: सहकर्मी दुर्गा देवकोटा। अब बाँकी खबर। राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र पार्न नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच 3 बुँदे सहमति भएको छ। दुई पार्टीबीच प्रदेश सभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने सहमति भएको हो। सहमति अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। मध्यस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति जुटेको संयोजक पुष्पकमल दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कण्डेलले राजीनामा दिनुभएको छ। हिजो बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामाको घोषणा गर्नुभएको हो। नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले उहाँ विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको प्रस्तावमाथि हिजो दिउँसो बसेको प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कण्डेलले पदबाट राजीनामा दिनुभएको हो। हिजो उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कण्डेलले शुरूमै आफ्नो धारणा राख्दै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जनाउनुभयो। उहाँले आफ्नो लागि कुर्सी नै ठूलो कुरा नरहेको बताउँदै आफ्नो कार्यकालमा थुप्रै सुधारका कामहरू स्मरण गर्नुभयो। मुख्यमन्त्री कण्डेलले पहिलो पटक 2080 चैत्र 27 गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको थियो। पछि केन्द्रमा समीकरण परिवर्तन भएपछि कंग्रेसको समर्थनमा आधा आधा कार्यकाल भागभण्डा गरी 2081 साउन 21 गतेदेखि नेपाली कंग्रेससँगको गठबन्धनमा पनि मुख्यमन्त्री कण्डेलले सरकारको नेतृत्व गर्दै आउनुभएको थियो। 40 सदस्य प्रदेश सभामा कंग्रेसका 15 नेकपाका 13 सभामुख सहित एमालेका 10 रापरबा र अन्य एक एक जना सदस्य छन्। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: बुका पिएर कबु पेन्सिल कबु झलै फटाका आजी का कना हो बाबा के ओस्ट पाटिन गटिलो ठाउँ से झोला आनला से तो लड़का सामान निहरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कॉपी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर मरलक रट गया झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा सुगर झोला आन लाती ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल हेरा थी ना झोला फाटल हुई थी कहीं एक आनल झोला दस का टस बाटिन ये बुरहक ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई
1: लिया लिया मैं अभी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत फे करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुर
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर धक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
11: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यतया पूर्ण बदली रहेको छ कोशी बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ महाशाखाका अनुसार आज दिउँसो देशका पहाड़ी र हिमाली भागमा सामान्यदेखि पूर्ण बदली तथा तराई भागमा आंशिक बदली रहनेछ हिमाली र पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान कोशी मधेश लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ यसैगरी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको छ कर्णाली नदीमा नदी कटान नियन्त्रण र बाढ़ी रोकथाम व्यवस्थापनको काम पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भने बाह्र वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन साबी कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजना राजापुर हाल सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले पाँच वर्षमा सम्पन्न गर्नुपर्ने 71 किलोमिटर तटबन्ध भने बाह्र वर्षमा करिब 22 किलोमिटर मात्र निर्धारण भएको छ 2071 फागुन 15 तत्कालीन सिंचाई मन्त्री एनपी साउदले आयोजनाको उद्घाटन गर्नुभएको थियो गुरुजना अनुसार कर्णाली र यसको भंगालो गेरुवा नदीमा तटबन्ध पूर्ण रूपमा सम्पन्न गर्नका लागि 12,80,74,00,000 रूपियाँ बजेट स्वीकृत भएको थियो कर्णाली नदी नियन्त्रण आयोजना अन्तर्गत पाँच वर्षभित्र 71 किलोमिटर तटबन्ध निर्माण सम्पन्न गर्नुपर्ने योजना सुस्त गतिले काम भइरहेको छ। हालसम्म करिब 25% तटबन्धको काम भएको छ। 2083 असार मसान्तसम्म करिब 22 किलोमिटर मात्र तटबन्ध निर्माण भएको आयोजनाले बताएको छ। वर्षेनी यस भेगको खेतीयोग्य जमीन कटानबाट जोगाउन र बाढ़ीबाट हुन सक्ने डुबान रोक्न सरकारले तटबन्ध निर्माणका लागि आयोजनाको कार्यालय स्थापना गरेको थियो। नदी नियन्त्रणको काम ढिलासुस्ती हुँदा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका कटान तथा डुबान क्षेत्र उच्च जोखिममा रहेका छन्। अब विदेशका खबर। परीक्षाको प्रश्नपत्र बाहिरको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन सर्किएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै उहाँले आफ्नो राजीनामा पत्र बुझाउनु भएको हो। युवा तथा विद्यार्थीको नेतृत्वमा रहेको कक्रोज जनता पार्टी सीजेपी विभिन्न विद्यार्थी संगठन र विपक्षी दलको लगातारको विरोध प्रदर्शनपछि उहाँको राजीनामा आएको हो। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्री परिषदबाट हटाउनुपर्ने माग राख्दै आएका थिए। यसका युवा तथा विद्यार्थीको भावना र न्यायचित अपेक्षाको सम्मान गर्दै राजीनामा दिएको प्रधानले उल्लेख गर्नुभएको टाइम्स अफ इण्डियाले लेखेको छ। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षक फेरि एकपटक भन्दा अगाडि हामी जनआवाज। मौसम परिवर्तन भइरहेको छ। मौसमबारे जल तथा मौसम पूर्व विज्ञान विभाग स्थानीय पालिका आपतकालीन केन्द्र संचार माध्यम सामाजिक सञ्जाल मार्फत दिएको छ। आजको जनआवाजमा हामीले केही नागरिकलाई मौसम सम्बन्धी सूचना कतिको हेर्नुहुन्छ भनी सोधेका छौं।
12: मेरो नाम जनकबहादुर विक्र जानकी गाउँपालिका वार्ड नम्बर 7 हो। यो मौसम सम्बन्धीको कुरा गर्दा यदि हामीले यो मोबाइल सञ्जाल मार्फत समाचार मार्फत यदि थाहा पायौं भनेपछि मौसम अलिक परिवर्तन पनि भइरहेको हुन्छ। यो मौसम पानी पर्ने हावाहुरी बतास चल्ने त्यस्तो अवस्था देखिएको छ भनेपछि घरबाट बाहिर जाँदैनौ, सकभर गए पनि सतर्कताको हिसाबले जान्छौ र अब पानी पर्ने जस्तो सम्भावना भएपछि चाहिँ छाता छाता लगेर जाने, काम भयो मात्रै जाने, नत्र अन्यथा त्यत्तिकै चाहिँ यो मौसमको गडबडीको कारणले त्यसरी ननिसिने सूचना मैले हेर्छु। यो मोबाइल मार्फत पनि हेर्छौ र म एफएम समाचार पनि सुन्छु। एफएम यो सामुदायिक एफएम चाहिँ सुनेको हुन्छु मैले।
13: मौसम सम्बन्धी सूचना उही मोबाइलबाट हो हेर्ने, अनि बाँकी दाउरो त देखिन्न। पानी देखिया छ आउँछ, आँधी तुफान त्यस्तो थाहा हुन्न, यसो देखेको बेला हेर्छु। आफूलाई फाइदा नै हुन्छ, किन यस्तो भयो भने आफू बस्नु पनि पर्यो, अरू कोही अरिहालेछ भने तिनलाई पनि अप्ठ्यारो पर्छ, आफूलाई पनि अप्ठ्यारो पर्छ। बर्खाको बेलामा पनि अब यस्तो सूचनाले फाइदा गर्छ, खबर आयो भने हो बस्नु पर्यो, अब बचाउनु। मौसम सम्बन्धी समाचार त सुनिन्छ, सुन्छु, फाइदै गरेको छ।
14: मेरो नाम फतेह सिंह थारू, प्राविधिक निर्माण सम्बन्धी, म खेतीपाती पनि गर्छु। यसो आएको बेला हेर्छु, फेसबुक सामाजिक सञ्जालमा आएको बेलामा हेर्छु। अग्रिम मौसम कस्तो छ भने त्यसलाई थाहा हुन्छ, पूर्व तयारी गर्न सजिलो हुन्छ। विशेष गरी बर्खाको बेलामा धेरै सूचना हेर्छु, यस्तो सूचनाले हामीलाई सतर्क बनाउँछ। अहिले त म विश्वास पनि गर्छु, मौसमले अनुमान गरेको ठ्याक्कै मिल्छ।
15: पुष्पा परियार, म मौसम सम्बन्धी सूचनाहरू हेर्ने गर्छु, फेसबुकमा हेर्छु, मौसम विज्ञान वेबसाइटमा हेर्छु, नगरपालिकाको फेसबुक पेज हेर्छु, त्यहाँबाट मौसमको जानकारी लिन्छु। मौसमको जानकारी लिएपछि सजिलो हुन्छ, हिँडुल गर्दाखेरि केयर गरिन्छ।
11: यसै जनावसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुर प्राविधिक शिक्षालयको चमेना गृहमा लापरवाही, चमेना गृहमा सडे गलेका म्याद नागेका खानेकुरा भेटिए। टिकापुर र जानकीमा समुदाय स्तरीय विपद कोष गठन, विपदका सानातिना समस्या टार्न सहज। सुदूरपश्चिममा होमस्टे सञ्चालनमा सरकारले चासो नदिएको सरकारवालाको गुनासो, पाँच वर्षमा बन्नुपर्ने कर्णालीको तटबन्ध 12 वर्षसम्म 22 किलोमिटर मात्रै निर्माण। र प्रदेश सरकार गठनका विषयमा नेकपा एमाले र नेकपा बीच तीनमुले सहमति। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: छिच्छी, कस्तो गनाएको! यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
2: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला? घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98652629026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656920026।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 10 गते आइतबार, तदनुसार जुलाई 26 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौं ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आज मनमा लागेको कुरा पूरा गर्ने सोच बढ्नेछ। धेरै कुरा एकैपटक गर्नुभन्दा एउटा काम राम्ररी सकाउनु राम्रो हुनेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि आज घरभन्दा बाहिरको काममा बढ़ी समय जान सक्छ। पहिले व्यवस्था गरेको काम सानो भए पनि आज काम लाग्ने देखिन्छ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आज हतार भन्दा धेरैले काम बनाउने दिन रहेको छ। नयाँ कुरा सुन्दा त्यसलाई राम्रोसँग बुझ्ने प्रयास गर्नुहोला। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आज धेरै दिनदेखि टाढिएको काममा हात हाल्ने समय आएको छ। सानो परिवर्तनले काम गर्न सजिलो बनाउनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आज अरूले तपाईँको कामलाई ध्यान दिएर हेर्नेछन्। कुनै कुरामा आफ्नो अडान राख्नुपर्ने अवस्था आउन सक्छ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आज वरिपरिको वातावरण मिलाउन मन लाग्नेछ। सानो योजना बनाएर काम गर्दा सजिलै सकिनेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि आज नयाँ सोच आउन सक्छ। धेरै दिनदेखि कुरा नभएको व्यक्तिसँग फेरि सम्पर्क हुन सक्छ। मनमा लागेको कुरा लुकाएर राख्नुभन्दा खुलस्त रूपमा राख्नुहोला। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि आज सानो कुरामा धेरै चिन्ता नगर्नुहोला। पहिले गरेको कामको राम्रो असर देखिन थाल्नेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि आज फरक ठाउँ जाने वा नयाँ अनुभव लिने सम्भावना छ। आफूले सोचेको कुरा शुरू गर्न मन लाग्नेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि आज पुरानो योजना फेरि सम्झनामा आउन सक्छ। कामलाई क्रम मिलाएर गर्दा धेरै सजिलो हुनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि आज आफूले सोचेको भन्दा सजिलै काम बन्न सक्छ। साथीसँगको छोटो कुराकानी उपयोगी हुनेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि आज आफ्नो रुचिको काममा मन लाग्नेछ। पुरानो सम्झनाले अनुहार

अनुहारमा मुस्कान ल्याउन सक्छ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-561-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश गान।

0: श्रोतस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे देउडा चौतारी, 3:30 बजे लोकदोहोरी गीतहरू, 4 बजे सुपर हिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर र रात्रि 9:55 बजेको खबर संसदसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार। तपाईको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।

0: ओसीएमसीले के सहयोग गर्छ त?
1: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcटीकापुर@gmail.com।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247028225।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउनु हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134.
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा छात्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।

आज मातृभूमिको ऋण तिर्ने बेला आएको छ। धन हुनेले मुरी दिउँ, नहुनेले मुठ्ठी, एक जुनीमा यस्तो मौका आउँछ एकै सोच।

आई नाना बेघर बारलाई बनाई दिऊ पोत लाग्ने छाना प्यास लाग्दा लाखै हुन्छ एकै थोपा पानी बुझी राखौ दानीलाई हुन्न कहिले हानि।

घाइतेलाई औषधि दिऊ, दुहुरालाई सेवा, वृद्ध वृद्ध अशक्तलाई गरौ मनले सेवा, नेपालीलाई दुःख पर्दा नेपाली नै भर, बुझाउनु छ नेपाल नै हो नेपालीको घर।

0: सबै रुन्छौ, देश दुख्दा सबै दुख्छौ, छाती भित्र देश बोक्छौ, हौ हामी नेपाली, हौ हामी नेपाली।
1: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: के भएको हो? छोरीलाई भुकेर आएको छौ त।
1: हेर्नुहोस् न काका, छोरी फुल टिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
0: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
1: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
0: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
1: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
0: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आऊ त।
2: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: चर्पी भर्न से फे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिहे।
6: फोन नम्बर कटा हो त
5: ली डायल करी 97 6 20 20 300।
6: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
7: हजुर हो।
6: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
5: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झवे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 6 20 20 300 ओ 98 6 56 92 026।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
4: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क फोन नम्बर 9868080008 र 9825637072।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
4: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिलि न अब समय एक ठो घर गहना नै हो बनाइना उनेना पट्टा नि पैना त
5: अधि गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाई कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684-41208 और 98486-39261।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउनु हुन अनुरोध छ।
1: शिविर संचालन हुने स्थान
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
2: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
2: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
2: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक्क राजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: ए सन्तेकी आमा, पर कान्छा शालाको बिहाको न्यू त आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरजन पन भएन, जाउ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, छोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-4012, 9846-39261।

0: हेरौ
1: यो ओसीएमसी भनेको के आयो फेरि?
0: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: ल है म आइपुगेँ। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
1: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
0: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
2: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
0: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
1: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
0: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
2: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
3: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार,
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले,
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय

0: फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भयाको मंगल सूत्र बन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनाएको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, छोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर त्यहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। टीकापुर र जानकीका बाढ़ीजन्य विपदको जोखिममा रहेका समुदायमा समुदाय स्तरीय विपद कोष गठन, विपदका सानातिना समस्या टार्न सहज। कैलालीबाट लागू औषध सहित 4 जना नियन्त्रणमा र अनलाइनबाटै भयो 200 जना कर्मचारीको सरुवा। अब मध्याह खबर विस्तारमा। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा आज भारी वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाड़ी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ। हिमाली र पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यसैगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। शाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाले भारी वर्षाका कारण ती क्षेत्रमा गेगरागन, बाढ़ी पहिरो तथा भूच्छेको जोखिम बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन तथा विभागका पछिल्ला मौसम सम्बन्धी सूचनामा अध्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ। टीकापुर प्राविधिक शिक्षालयका समिना गृह संचालकले आपूर्ति गर्ने खाद्य पदार्थमा गम्भीर लापरवाही गरेको भेटिएको छ। शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूले खाना र खाजा खाने समिना गृहका संचालक शमशेर बहादुर साउदले सडे गलेका म्याद मागेका खानेकुरा खुवाउने गरेको भेटिएको छ। शिक्षालयका विद्यार्थीहरूले हेलो सरकारमा गुनासो गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ीका खाद्य अनुसन्धान अधिकृतहरूले शुक्रबार निरीक्षण गर्दा संचालक साउदले गम्भीर लापरवाही गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड़ गरेको भेटिएको हो। शिक्षालयको भान्सामा रहेको अचार, बेसन, दाल, कुन्द्रुक, ढुसी लागेको, मुसाले खाएको, म्याद नागेको बिस्कुट, सरसफाईको अवस्था हेर्दा भान्सा धेरै फोहोर रहेको भेटिएको खाद्य अधिकृत आरती भट्टले जानकारी दिनुभयो। चमेना गृह संचालकलाई आइन्दा त्यस्तो लापरवाही नगर्ने शर्तमा शिक्षालयको रोहगरमा राखी निर्देशन दिइएको छ। 2083 असार मसान्तमा ठेक्का गरिएको तर नयाँ व्यक्ति छनौट नभएकाले केही दिनका लागि शिक्षालयको निगरानीमा खाद्य स्वच्छता कायम गरी खाना खाजा खुवाइने शिक्षालयका निमित्त प्रमुख विकास राणाले प्रतिबद्धता जनाउनुभयो। समिना गृह संचालकले गम्भीर लापरवाही गरे तापनि कुनै कार्यवाही नगरी पहिलो पटकलाई निर्देशन दिएर छोड़िएको छ। सडेगलेका र बिग्रिएको अवस्थामा रहेका खाद्य सामग्रीहरूलाई भने नष्ट गरी खाल्डोमा गाड़िएको छ। समिना गृह संचालक भने ढुसी परेका र म्याद नागेका सामग्री बाख्रालाई खुवाउने भन्दै खाल्डोमा नपुरी फिर्ता माग्न थालेका थिए। मध्याह खबरमा कैलालीबाट लागू औषध सहित 4 जना नियन्त्रणमा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो। सिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
2: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
2: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षाशास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
2: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
2: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
2: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
2: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
2: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
2: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
2: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
0: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ
3: शिविर सञ्चालन हुने स्थान कर्णाली मावि टिकापुर साउन 11 र 12 गते
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते
3: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
4: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485-018-88 98485-015-56 र 98486-13-434
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
0: अब बाँकी खबर टिकापुर र जानकीका बाढ़ीजन्य विपदको जोखिममा रहेका समुदायमा समुदाय स्तरीय विपद कोष गठन भएका छन् कोषमा कसैले वार्षिक र कसैले मासिक रूपमा रकम जम्मा गरेर विपदका समयमा समस्यामा परेकालाई सघाउने गरेका छन् समुदायमा आइपर्ने साना साना विपदका घटनामा पालिका तथा दातालाई नगुहार्न भनी सामुदायिक विपद व्यवस्थापन समितिले समुदायमै कोष बनाएर परिचालन गरिरहेका छन् जानकी गाउँपालिका वडा नम्बर 3 स्थित विपद व्यवस्थापन प्राथमिक उपचार कार्यदल संयोजक तथा महिला स्वास्थ्य स्वयंसेविका मीना चौधरी समुदायमै विपद कोष बनाएको अहिलेसम्म 10,000 जम्मा भएकाले समस्यामा परेकालाई सहयोग गर्ने गरिएको बताउनुभयो। टीकापुर नगरपालिका वडा नम्बर 7 बैदिका सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद रिग्मी समुदायमा वार्षिक प्रति परिवार 250 का दरले जम्मा गर्ने गरिएको र सो रकम विपदका समयमा आपतमा परेकालाई सुक्खा खाजा लगायतका काममा खर्च गर्ने गरिएको बताउनुहुन्छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित प्राथमिक उपचार कार्यदलका संयोजक दीपक देवी न्यूपाने पनि विपद कोष बनाएकाले सहज भएको बताउनुहुन्छ। जानकी गाउँपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैशी सामुदायिक विपद व्यवस्थापन समितिले समुदाय स्तरमै कोष बनाउँदा सानातिना समस्या समाधानका लागि पालिकासँग माग्ने क्रम घटेको विपद व्यवस्थापनमा सहज भएको बताउनुहुन्छ। प्र्याक्टिकल एक्सन बी ग्रुप र पालिकाको साझेदारीमा टीकापुरमा 24 र जानकीमा 20 समुदाय स्तरीय समिति गठन छन्। उनीहरूको क्षमता विकासमा संस्था र पालिकाले सघाउँदै आएका छन्। कैलालीबाट प्रहरीले लागू औषध सहित 4 जनालाई नियन्त्रणमा लिएको छ। कैलाली जिल्लाको गोदावरी नगरपालिका 1 महेन्द्रनगर रोडबाट खैरो हिरोइन 290 मिलिग्राम सहित सोही ठाउँ बस्ने 29 वर्षीय सबिन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागू औषध सेवन गरी हिँडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरीले चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। यसै गरी धनगढ़ी उपमहानगरपालिका 7 मनेहरा चोकबाट अवैध लागू औषध खैरो हिरोइन 2 ग्राम 671 मिलिग्राम सहित 2 जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका 8 बस्ने 17 वर्षीय किशोर र गौरीगंगा नगरपालिका 1 घर भई हाल धनगढ़ी उपमहानगरपालिका 7 डेरागरी बस्ने 25 वर्षीय मायाराम चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी 2 जनालाई पक्राउ गरेको जनाएको छ। यसै गरी धनगढ़ी नगरपालिका 7 मोतीचोकबाट अवैध लागू औषध खैरो हिरोइन 198 मिलिग्राम सहित कैलारी गाउँपालिका 4 बस्ने 25 वर्षीय अर्जुन चौधरीलाई गए राती प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
6: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
6: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: रोग सेवा,
6: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा
7: हरेक महिनाको प्रत्येक शनिबार,
5: र सिटी स्क्यान सेवा,
6: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
6: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
6: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
6: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
6: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
8: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
10: हो र
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
10: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
10: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
10: विस्तारै गर्दा हुँदैन?
9: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
10: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ,
9: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। धनगढ़ीमा सत्याग्रह गरिरहेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न थप दुईजना धनगढ़ी गएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा बुद्ध एयरको जहाज मार्फत धनगढ़ी गएका हुन्। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल भने शनिबार नै धनगढ़ी पुगेका छन्। मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढ़ी पुगेका हुन्। शिक्षा मन्त्री पोखरेलले शुक्रबार साँझ डाक्टर केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यस लगत्तै वार्ता मार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ी पठाइएको थियो। धनगढ़ी पुगेको टोलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेका छन्। सरकारले वार्ता मार्फत डाक्टर केसीको अनसनको सहमतिपूर्ण निकास खोज्ने प्रयास गरेको छ। डाक्टर केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नै चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा राखिएको छ। सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरूवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सरूवा प्रणालीबाटै भूमिका व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिई शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा बढ़ी कर्मचारीले अनलाइन प्रणालीबाटै सरूवाका लागि निवेदन दिने गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन प्रविधि र सेवाग्राही मैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता दिँदै आएको छ। सरकारको सोही नीति अनुसार मन्त्रालयमा भौतिक उपस्थितिमा सरूवाको निवेदन निषेध गरिएको छ। अनलाइन प्रणालीबाट मात्रै सरूवाका लागि निवेदन लिने गरिएको छ। मन्त्रालयका सहसचिव ढोलकराज ढकालले सरूवाका लागि निवेदन दिने अधिकांश कर्मचारीको रोजाइ सुगम क्षेत्रका कार्यालयमा रहेका छन्। कर्मचारी सरूवामा भन्सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यमा सरूवा नहुने भएपछि सरूवाका लागि कर्मचारीले विकल्पसहित सुगमका कार्यालयमा सरूवाका लागि निवेदन दिएका हुन्। अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 विकल्पसहितको कार्यालय रोजेर सरूवाका लागि कर्मचारीले निवेदन दिएका छन्। निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन्। मन्त्रालयले 2 अघिदेखि नै कर्मचारी सरूवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको थियो। सरूवा प्रणालीलाई वस्तुनिष्ठ पारदर्शी र पूर्वानुमान योग्य प्रविधि र न्यायोचित बनाउँदै प्रशासनिक सदाचार र सुशासन कायम गर्न मन्त्रालयले अनलाइन प्रणालीबाट सरूवाको निवेदन माग गरे पनि सुगमकै कार्यालयमा रोज्ने कर्मचारी संख्यामा भने कमी आएको छैन। निजामती सेवा नियमावलीमा कर्मचारीको सरूवा सामान्यतया 2 वर्षमा हुने नयाँ आर्थिक वर्ष प्रारम्भ भएको पहिलो महिना साउन र दोस्रो भदौमा कर्मचारीको सरूवा गर्ने व्यवस्था छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह। टिकापुर र जानकीका बाढ़ीजन्य विपदको जोखिममा रहेका समुदायमा समुदाय स्तरीय विपद कोष संगठन, विपदका सानातिना समस्या टार्न सहज। कैलालीबाट लागू औषध सहित 4 नियन्त्रणमा र अनलाइनबाटै भयो 200 कर्मचारीको सरूवा। हौस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्न पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
11: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
12: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
13: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
12: के गर्छ र सन मेडिकेयरले?
13: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
12: यति गरेपछि धेरै राहत हुने रहेछ त।
13: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
12: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
2: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए। फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
14: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
14: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
14: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
15: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
16: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
15: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
15: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
17: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
18: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
19: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
20: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
18: डेलिभरीका लागि
20: ड्रिंकिङ वाटर एक्वा शीतल
18: टिकापुर कैलाली,
21: सम्पर्क मोबाइल नम्बर 98017106772।
22: स्वास्थ्यका लागि पानी,
23: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिवार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637272।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
4: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस।
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने।
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
4: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
3: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
3: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।

0: ए सन्टेकी आमा, पर कान्छा छालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगल सूत्र बन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर के हरि सिंह सुनार, सम्पर्क नम्बर 9868442408, 9846239261।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनराज भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: नरेन्द्र दादु, मैले आफ्नो फोन यति डर त्या गइनु है भौजी। कहाँ बाटी?
7: ऊ गोन्डीमा सुटल बाटी बाबु चोली नभरि
6: भौजी कहाँ सिकाटु नपनाहन र खाजर पाबेर सफा सुखर बनाइर बाटी त तर फेरि काटी तु जा रहना अपनाहन
8: यहाँ पोलि कुको कटलको नानी अपना एम्बुलेन्स छैन खबर त कर्मबाट
6: ना ते बौजी हाम्रो बाटी अपनाहना कुछ नि हुई बिन गुहारहना झिन्छ रे कि नरेश दाडु एम्बुलेन्स लिन समय लाग्छ ठिक ठा नगरकेको मोटरसाइकल बाको लि उहीमा बैठाको भौजी हेन सर्पदेश उपचार केन्द्र लैजिन तयारी गर परल
7: यी बेला त खैन जातकै दिने न्युना स्वयंसेविका दिदी
6: हो अपना ठिक कली डाक्टर र निकट छन् बेरामेन कुछ खुवाइनी हुई
9: सपक टिपी सहज वातावरण बनाएको लाग सपुवा कटलक अङ्गहना स्थिर बनिना प्रयास कर पठा तम्म कस बेलक लुगा गरगहना घरी पेटी मुन्द्री बाकलसे फफर करारी बेरम्या अप्रेलसे झन समस्या भिना भिलकोसे बेरम्या न शान्त रह सहयोग कर पठा क्युमने सपुवा कटलक ठाउँसे उपर दौरीले कस खबर नाफे कठ असिक कर्णसे लक्त संसारमा समस्या होइसे ठा जेहीले करबेल सपुवा दसलक शरीरको भाग काठ खफाक पर्न अवस्थाथे आइसे ठा
10: सर्पदंश सम्बन्धी भर पर्दो ओ सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता मनाइक लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा ह्याएर सेर्दिठा।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिवार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
8: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848578।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147199, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: सूचना सूचना सूचना
4: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
3: निम्न समस्याहरू:
4: सुगर रोग,
3: गर्भकालीन मधुमेह,
4: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
3: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
4: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
3: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
4: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
3: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852431131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल, टिकापुर 1, कैलाली।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएल ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने।

0: ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने। काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने। पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने। कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ।
1: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
1: गिगापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
1: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: साजान छै उडन चरी दिन रात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: मैले कतिपटक भनिसके तेरो चोकेटीसँग बिहे हुँदैन भनेर पण्डितले के भनेका छन्? चोकेटीसँग जसले बिहे गर्छ त्यसको घर बिग्रन्छ।
1: जसले जे भने पनि मैले चाहिँ बिहे गर्छु।
0: त्यसो भए
2: लिएर

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
5: होइन चाहिँ जो माइलो के बरबर बरबर कराइरहेको छ, के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

हजुर नमस्कार नमस्कार नमस्कार जदौ गर्या कार्यक्रम देउडा चौतारी सुनिकन बसेका तमी सबै सबै साथ आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि तमीले झिक्कै टाढाबाट फेसबुकमा लेखि पठाएका तिमी देउडा गीत वाचन गर्नका लागि आइसकेका छौ। सुदायका जसरी पल्तिरबाटी छन् हाम्रो प्राविधिक साथ्या रत्नाजी भने त्यसै गरी ओल्तिरबाटी छु म तपाईँ सुदायकी दुःख सुख कि सात्या भाग्य कुमार अहिले तपाईँ सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम पनि हो। तपाईँ हामीलाई www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्दछौ। झिक्कै साथ्या भन्दा छन् हामी झिक्कै टाढा भए पनि अनलाइन बाटी सुन्दछौ। भाग्यजी अर्काका देश खुबै निको लाग्दो छ। आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम सुन्न पाउँदा ती खुबै राम्रा देउडा गीत सुन्न पाउँदा लेख्न पाउँदा खुबै खुसी लाग्दो छ। सधैँ यसरी चलाए हा हुन भन्दा सुझाव सल्लाह दिँदाखान झिक्कै टाढा बाटी खुबै निको लाग्दो छ खुबै खुसी लाग्दो छ। साथ्यौ अब 3 बजी गरे क्या दिउँसो पखको टाइम छ। अब गाउँघरतिर हिँड्ने हो भनेपछि झिक्कै साथ्या वनपाख पनि गएका होला। अब कोही साथ्या भने आफ्ना काममा पनि बिजी होला। अब खेतगोडा पनि गएका होला देखे आजभोलि अब साउनको महिना पनि खेत पनि गोड्डा होला लेक औला वन पन गएका होला। वनपाख जाँदाखेरि तिनै देउडा गीत थाली भएका सुन्दा त देखे झन् खुबै निको लाग्दो खुबै रमाइलो पनि लाग्दो छ। दिनभरि गरे लागेकी भएपछि बाज अब दिनभरि तिनै गीत सुनेपछि देखे एक खालको मनमा पनि जम्मै आनन्द आउँदो थियो क्या खुबै निको लाग्दो छ। तमी झिक्कै साथ्या सुनेका छौ भनेपछि हामीलाई सुनिखन साथ दिए भन्ना छौ खुबै आशा छ। तमी सुनेका छौ भनेपछि क्या फोन पनि गर्न सक्ने हो 0195 61 255 का लाइनमी छोरेटी साथी आया छोरेटा साथी आया तमीसँग निका निका कुराकानी गरी तपाईँ गाउँ बस्तीको हाल खबर क्या छ कसो छ क्या काम गर्दा छ क्या त्यो सम्बन्धी भने खुबै राम्रा निका कुराकानी गरी। अब पल्तिर बाडीका साथी भन्दा छन् भाग्यजी खुबै राम्रो देउडा गीत राख्नु पर्यो कार्यक्रमको शुरूआत गर्नु पर्यो क्या त्यहाँ पछि भने साथीका गीत लेखेर आउली भन्नु भन्दा छन्। अब आज भने हामी कार्यक्रम देउडा चौतारीका शुरूमा राख्दा भयौँ खुबै राम्रो देउडा गीत त्यहाँ पछि भने तमीसँग आउने हौ। तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्यो।

हजुर, एकपैन हाम्रा देउडा गीतवाटी कार्यक्रम देउडा चौतारीका बेला उगाडि सकेका छौ। अहिले तपाईँ सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम बनाउँदै क्या हामीले गर्नु पनि पर्दो छ। आफ्नो भाषा, आफ्नो संस्कृति, हामी जहाँ भए पनि हामीले आफ्नो रीतिरिवाज पनि बचाउनु पर्दो छ। यदि हामीले नै गरेनौँ, हामीले नै बोल्न छाड्यौं, हामीले नै गाउन छाड्यौं भनेपछि कसले गाइदिने हो? त्यही भएर तिमी साथी जहाँ छौ, अर्थाका देश छ, आफ्ना देश छौ, देश छ, विदेश छौ, जहाँ भए पनि आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाज जन छोड्या भन्दछौ। तिमी सबै सबै साथीका गर्न गली गली छ। झिक्कै साथीले फेसबुक कमेन्टमा पनि देखि पठाएका छन्। हामी तम्रा गीत पनि पालै पालो भाषण गर्ने छौ। आश पनि झिक्कै साथीले लेखि पठाएका छन्। कार्यक्रम रेकर्ड गरी पनि पठाइदिया भाग्यजी। हामी कहीँ काममा बिजी हुँदा छौ, कार्यक्रम सुन्दा छौ, निको लाग्दो छ। आफ्नो भाषा, आफ्नो संस्कृतिसँग जोडिएको कार्यक्रम खुबै खुसी लाग्दो छ भन्न सुझाव सल्लाह पनि दान तिमी सबै सबै साथीकन झिक्कै झिक्कै गली गली छ। यो हो कार्यक्रम देउडा चौतारी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने कार्यक्रम बन हो। आज पनि हाम्रा फेसबुकमा पहिले साथीले लेखि पठाएका छन्। अब उनका गीत पनि पढ्नै पालो हुन्छ दे क्या। आज भने उनले भनेका छन्, सर्वप्रथम कार्यक्रम सञ्चालिका र सामुदायिक रेडियो टिकापुर एफएमका म कविलालाई जदौ नमस्कार। आसन मैले खुबै राम्रा यो परदेशीबाट भए पनि मैले खुबै राम्रा देउडा गीत लेखि पठाएको छु, जसरी हुन्छ पढिदिया भनेर भनेका छन्। मेरो नाम कमल प्रसाद जोशी, अछाम साफे बगर नगरपालिका 10 घुगुरकोट कमैस्थान घर भई हाल भारतबाट मैले खुबै राम्रा देउडा गीत लेखि पठाएको छु। आज भने मैले साफे बगर नगरपालिका 11 देवीस्थान स्थित कालिका माताको मेला साथै सोही स्थान धनछडामा लाग्ने सिद्ध गुफा बाबाको मेला र साफे बगर नगरपालिका 10 घुगुरकोट स्थित मालिका थापनामा लाग्ने मेलाको बारेमा मैले आज जानी नजानी भए पनि गीत लेखेको छु, जसरी हुन्छ वाचन गर्दिया हा भनेर भनेका छन्। अवश्य पनि हामीले गीत वाचन नगर्ने त अब कुरै भएन ढिका कमलजी, सधैँ हामी कि सम्झिदा छौ, सधैँ आफ्नो भाषा, आफ्नो संस्कृतिको जगेर्ना गर्नु पर्यो भन्न लागिराखेका एकदमै साथ्यापन हो। हामीलाई सधैँ साथिदा छौ, सधैँ देउडा गीत लेखि पठाउँदा छौ, खुबै खुसी लाग्दो छ। उनका गीत यस्ता छन्, फुलपाती चढाउन जाँदा देउदेउताका चेला, फुलपाती चढाउन जाँदा देउदेउताका चेला, साउनका झडीमा लाग्दो कालाले कि मेला, साउनका झडीमा लाग्दो कालाले कि मेला, धनछडा सिद्ध गुफा कालाले कालिका, धल छडा सिद्ध गुफा कालाले कालिका, घोडा पिठी तल्लीतिर थापना मालिका, घोडा पिठी तल्लीतिर थापना मालिका, देउदेउताको नाम लिएर फेर्ने गर्छौ सास, देउदेउताको नाम लिएर फेर्ने गर्छौ सास, डाँडा पाखा चारैतिर देउदेउताको बास, डाँडा पाखा चारैतिर देउदेउताको बास, राक्षस दैत्य विलीन भया विलीन भया कागया कागया, राक्षस दैत्य विलीन भया कागया कागया, भूतपिचासको राजा हुन्थ्यो देवी देउता नभए, भूतपिचासको राजा हुन्थ्यो देवी देउता नभए, औसी पुनि बिर जाग्दा भूतका लस्कर लाबा, औसी पुनि बिर जाग्दा भूतका लस्कर लाबा, रक्षा गरे कालिकामाई सिद्ध गुफा बाबा, रक्षा गरे कालिकामाई सिद्ध गुफा बाबा, शिव शंकर राम कृष्ण विष्णु हरिहर, शिव शंकर राम कृष्ण विष्णु हरिहर, हाम्रा पुज्ने देवी देउता हाम्रो रक्षा गर, हाम्रा पुज्ने देवी देउता हाम्रो रक्षा गर, डाँडा आई डाँडा बदल बदल हट्टो मेघ गर गर्ज्याको गैरा, डाँडा हाई डाँड बादल हट्टो मेघ गर्ज्याको गैरा, नगरे जनधनको क्षति जन आए पैरा, नगरे जनधनको क्षति जन आए पैरा, भक्तजन फुलपाती लिँदै चरणमा परुन्, भक्तजन फुलपाती लिँदै चरणमा परुन्, सिद्ध गुफा कालिकामाई सबको रक्षा गरून्, सिद्ध गुफा कालिकामाई सबको रक्षा गरून्। यिनै गीत मार्फत मलाई कमल प्रसाद भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, भलाभली छ, र सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका स्वदेश विदेशका सबै सबै साथीलाई झिक्कै झिक्कै माया सम्झना छ, हा भलाभली छ, आजलाई छुट्टी जाउँ भन्न भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखि पठाउन जनभुल्या कमल प्रसाद जोशीजी। त्यसै गरी हाम्रा अर्का साथीले लेखि पठाएका छन्, नमस्ते, म दीपक कुंवर अछाम मगलसेन 3 दये घर भई आज भोलि टिकापुरमा छु, मैले पनि गीत लेखि पठाएको छु, जानी नजानी भए पनि हा जसरी हुन्छ वाचन गर्दिया भनेर भनेका छन्। अवश्य पनि अब तम्रा गीत यस्ता रहेका छन्,
लागिग बरिखा मास पलाई गया रैना नदिन बाडु लियाउना न त आउँदा छैन नदिन बाडु लियाउँदा न त आउँदा छैन रानी बन घुम्ने चरी क्या खाना खानु छै रानी बन घुम्ने चरी क्या खाना खानु छै राति चाहिँ झलझली आउने दिन का जानु छै राति चाहिँ झलझली लाउने दिन का जानु छै यसै देउडा गीत मार्फत रेडियो सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ र मलाई दीपक कुँवर भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ आजलाई म पनि छुट्टी जाँदो हा जद पलावली भनेर भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ दीपकजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जान भुल्या त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन् नमस्ते म खडक विष्ट डडेलधुरा जिल्ला नौदुर्गा गाउँपालिका पाँच चामा चौड घर भई हाल भारतको बेंगलोर शहरबाट आसमन मैले जानी नजानी भए पनि देउडा गीत लेखी पठाएको छु जसरी हुन्छ वाचन गर्दिए हा भनेर भनेका छन् अवश्य पनि हामीलाई सधैँ माया गर्ने साथी खडकजी पनि हुन्थे क्या सधैँ सम्झिरहेका छन् आफू अर्खाका देश भए पनि देउडा गीत संगीतको जगेर्ना गर्नु पर्यो भाग्यजी कार्यक्रम सधैँ सुन्दा छु माया गर्नु पर्दो छ तमी हामी नमिलिकन कसले गर्नु पर्यो थियो क्या भन्ने हामीलाई सधैँ सुझाव सल्लाह दिँदान तमी केन्द्र झिक्कै झिक्कै धन्यवाद छ उनका गीत यस्ता छन् आम्पाकी पहेलपुर भइग्या काफल पाकी लाल घर छाडी परदेश नजानु कठै माया जाल घर छाडी परदेश नजानु कठै माया जाल काफल पाक्या काफलले क आम्पाक्या नारी झा काफल पाक्या काफलले क आम्पाक्या नारी झा कि सम्झना आउँदैन कि माया मारिझा कि सम्झना आउँदैन कि माया मारिजा ठिक्दैन हिउँदो पानी सुकी जाने बर्खा मुल्ला फुट्टो हिउँदो पानी सुकी जाने बर्खा मुल्ला फुट्टो सपनी देखन्छु जब झस्किकन उठो सपनी देखन्छु जब झस्किकन उठो यिनै देउडा गीत मार्फत मलाई खडक विष्ट भन्छ नराउने नराउने सबै सबै साथीलाई र कार्यक्रम सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ आजलाई निको माने हा भलाबली पछिल्लो आइतबार अझ आउली छुट्टी जाउँ भनेर भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ खडक विष्टजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जान भुल्या अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz पार्टी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिया सधैँ माया गर्नु पर्दछ तमी हामी सबै मिलिकन आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेर्ना गर्नु पर्दछ अब हाम्रा पत्रपाटीका साथी भन्दा छन् भाग्यजी खुबै राम्रो देउडा गीत राख्नु पर्यो त्यहाँ पछि भने अझ आउली भनेर भन्दा छन् अब तमरामा जमी तमी देखा काहीँ बन गएका भए पनि काहीँ औलो गएका भए पनि एकैछिन यो गीत सुन अब यही गीत सुनिकन रमा त्यहाँ पछि भने हामी अझ आउने यो फेरि पनि तमरामा जमी राख्छ यो खुबै राम्रो देउडा गीत

हजुर, यो खुबै राम्रो देउडा गीत तौरामा तमी राखेपछि अझ पनि तमीकी झिक्कै झिक्कै स्वागत छ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाज, आफ्नै चालचलनका कुराकानी गर्ने कार्यक्रम पनि हो। फेरि पनि तम्रा देउडा गीत पढ्ने पालो भएको छ, क्या झिक्कै चाट्या पर्खाइमा पनि होला। अब मेरा गीत पढेन भाग्यजीले, अब कोही त पढ्ने हुन्नी भनिन्न देखे, अब तपाईँ पर्खाइमा पनि होला। अब केही छैन, हामी तम्रा गीत पारैलाई पढ्नेछौँ। फेरि पनि हाम्रा अर्का साथीले हाम्रा फेसबुकमा लेखी पठाएका छन्। हाम्रा नियमित साथ्या, सधैँ माया गर्ने साथ्या पनि हुन्थे क्या, हाम्रा चन्द्र कुवर चन्द्रमाजी सधैँ माया गर्दा छन्। आफू अर्काका देश भए पनि, आफ्ना देश भए पनि आफ्नो भाषा, आफ्नो संस्कृतिको जगेन्ना गर्नु पर्यो भनेर लाइक राखेका यी साथ्या बनाउन चन्द्र कुवरजी उनले भनेका छन्, सर्वप्रथम कार्यक्रम संचालिका ज्यू, रेडियो टिकापुरका मौ कविला प्राविधिक ज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार। म नियमित साथ्या श्रोता चन्द्र कुवर चन्द्रमा बुढाकोट लुइटा अछाम घर भई आजभोलि धनगढ़ीबाट बुढाकोटवासी आफन्तजन मेरो घर परिवार र सम्पूर्ण अछामवासीको सम्झना गर्दै कार्यक्रम सुन्दै आज पनि यो परदेशी लोग्नेको विरहीमा स्वास्नीले लेखेको देउडा गीत लेखी पठाएको छु। जसरी हुन्छ पढिदिया हा भनेर भनेका छन्। अवश्य पनि अब नपढ्ने त कुरै भएन चन्द्रजी, सधैँ गीत लेखी पठाउँदा छ। कहिले दुःखका, कहिले सुखका, कहिले श्रीमान, कहिले श्रीमतीका, कहिले घरदेशकी श्रीमती, कहिले वनदेशका श्रीमान, कहिले परदेशका श्रीमान, कहिले कहाँ, कहिले कहाँ कहाँका दुःख सुखका सधैँ गीत लेखी पठाउँदा छ। हाम्रा नियमित साथ्यापन हो, सधैँ माया गर्दा छ, खुसी लाग्दो छ। आजसम्म उनले खुबै राम्रा देउडा गीत लेखी पठाएका छन्। उनका गीत पढ्ने पालो भएको छ। इच्छा र आकांक्षा मनका हृदय ए मैरया, इच्छा र आकांक्षा मनका हृदय ए मैरया, मनका जसो नभएर अधुरै दिन गया, मनका जसो नभएर अधुरै दिन गया। समय आउला कि फर्की बसौं बाटो हेरी, समय आउला कि फर्की बसौं बाटो हेरी, बाली भैंस बाहुरो जोबन फर्कला कि फेरी, बाली भैंस बाहुरो जोबन फर्कला कि फेरी। साउन मास रिमझिम, साउन मास रिमझिम वर्षा दिनभरि आइरहन्छ, साउन मास रिमझिम वर्षा दिनभरि आइरहन्छ, सम्झनाले रात दिन यो मोटु खाइरहन्छ, सम्झनाले रात दिन यो मोटु खाइरहन्छ। यिनै गीत मार्फत मलाई चन्द्र कुवर चन्द्रमा भनिकन राउन्या नराउन्या सबै सबै साथीलाई र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएमबाट कार्यक्रम देउडा चौतारी सुनिबसेका सबै सबै साथीलाई र मेरा आफन्तजन दाजुभाइ घरदेशका वनदेशका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ, आजलाई छुट्टी जाउँ हा भला भोली, झिक्कै झिक्कै मुटुभरिको माया छ भनेर भनेका छन्। झिक्कै झिक्कै धन्यवाद छ चन्द्र कुवर चन्द्रमाजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या, सधैँ देउडा गीत संगीतलाई माया गरिराख्या। फेरि पनि हाम्रा अर्का साथीले लेखी पठाएका छन्, उनले पनि भनेका छन्, कार्यक्रम संचालिका दिदी र प्राविधिक साथी र रेडियो सुनिबसेका सबै सबै साथीलाई नमस्कार। म नियमित श्रोता दीर्घ साउद अछाम जिल्ला मेल्ले गाउँपालिका सात नन्देगढा हो, हाल बिरानो मुलुक भारतबाट सुनिरहेको छु। आजसम्म मैले गीत लेखी पठाएको छु, जसरी हुन्छ वाचन गर्दिया हा भनेर भनेका छन्। अवश्य पनि ऊ साथ्या पनि हाम्रा सधैँका नियमित साथ्या हुन् क्या, सधैँ सम्झिँदा छन्। आफू अर्काका देश भए पनि देउडा गीत संगीतलाई झिक्कै माया गर्ने साथी हुन्, हामीलाई कार्यक्रम देउडा चौतारिणी सधैँ लेखी पठाउँदा छन्, खुसी लाग्दो छ। उनका गीत यस्ता रहेका छन्। मते रिहु तुमे रह्यो भन्ने गर्थे पहिले, मते रिहु तुमे रह्यै भन्ने गर्थे पहिले, डिगाको हाड छाडे जन छोडी पाइगी अहिले, डिगाको हाड छाडे जन छोडी पाइगी अहिले। बिचबाटोमै हाँसी हाँसी क्याका लागि आउनु, बिचबाटोमै हाँसी हाँसी क्याका लागि आउनु, धोका दिने मन हुनेले माया किन लाउनु, धोका दिने मन हुनेले माया किन लाउनु। धेरै हुन्छन् धोकेबाज मायामा फसाउने, धेरै हुन्छन् धोकेबाज मायामा फसाउने, पुरानालाई रुवाई रुवाई नयाँलाई हँसाउने, पुरानालाई रुवाई रुवाई नयाँलाई हँसाउने। रुन्छ मन पागल हुन्छ भन्छु भेटु भेटु, रुन्छ मन पागल हुन्छ भन्छु भेटु भेटु, धोका दिने धोकेबाजका याद कसरी मेटो, धोका दिने धोकेबाजका याद कसरी मेटो। घरी घरी याद दिएर यो मन नजलाउनु,
घरी घरी याद दिएर यो मन नजलाउनु, उसैसँग बस्नु अब जिन्दगी चलाउनु, उसैसँग बस्नु अब जिन्दगी चलाउनु। तिमीले छोड्यौ अर्कै रोज्यौ थाले छु म पनि, तिमीले छोड्यौ अर्कै रोज्यौ थाले छु म पनि, नआउनु सपनीमा अब नआउनु बिपनी, नआउनु सपनीमा अब नआउनु बिपनी। यसै गीत मार्फत पैन्ती बाह्र तमिकी त्यहाँपछि पल्तिर बाटी बसेका साथीलाई र त्यहाँपछि मलाई दीर्घ साउद भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ। र यतिखेर कार्यक्रम देउडा चौतारी सुनिबसेका सबै सबै स्वदेशका विदेशका लेख गएका औल गएका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ। आजलाई छुट्टी जाउँ हा भनेर भनेका छन्। तपाईँको झिक्कै झिक्कै धन्यवाद छ। र आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या दीर्घजी र तपाईँलाई झिक्कै झिक्कै धन्यवाद छ। अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz पार्टी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम बनाउँदैका झिक्कै साथी भन्दा छन्। कार्यक्रम खुबै मन पर्दो छ, सधैँ हामी सुन्दैछौ कार्यक्रम मन पर्दो छ। आफ्नो भाषा आफ्नो संस्कृतिसँग जोडिएको कार्यक्रम यसरी सुन्न पाउँदा कार्यक्रमबाट यसरी तिनै देउडा गीत सुन्न पाउँदा खुबै निको लाग्दो छ भनेर भन्दा छन्। सुझाव सल्लाह दिँदा तपाईँको नजिक झिक्कै झिक्कै धन्यवाद छ। अब दिउँसो पखको टाइम छ देखे, कोही साथी अब बन्न पनि गएका होला, कोही साथी घरै पनि होला, कोही साथी खेतगडा पनि गएका होला। तपाईँ जहाँ भए पनि तपाईँ सबै सबै साथी सुनिकन साथ दिँदा छौ भन्ने पनि हामीले आशा अपेक्षा राखेका छौँ। अब के गर्ने साथीहरू देखा, तम्रा खुबै राम्रा देउडा गीत पढ्ने मन हुँदाहुँदै, तम्रामा जमी खुबै राम्रा देउडा गीत राख्ने मन हुँदाहुँदै, खुबै राम्रा तिनै कुराकानी भन्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिग हो भाग्यजी भने हाम्रा पल्तिरबाटीका साथीहरूले हात हल्लाइसकेका छन्। अब केही छैन, यसै हो, आज जाँदाछौँ देखा, पछिल्ला आइतबार आउँदाछौँ, अब पछिल्ला आइतबार जाँदाछौँ, पछिल्ला आइतबार आउँदाछौँ, यसै हो, क्या गर्ने, अब हामीले पनि समयका पछाडि चल्नुपर्ने हुन्छ देखा। केही छैन, अब तमीसँग बोल्ने मन, तम्रा देउडा गीत पढ्ने मन र देउडा गीत राख्ने मन झिक्कै थियो, अब कार्यक्रमको समय सकिग भाग्यजी भनी पल्तिर पार्टीका साथीले हात हल्लाइसकेका छन्। अहिलेसम्म सुनिकन साथ दिए तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद दिन्छु। र स्वदेश विदेश www.tikapurfm.org मार्फत सुनिकन साथ दिए तमी सबै सबै साथीलाई पनि झिक्कै झिक्कै धन्यवाद दिन्छु। र झिक्कै धन्यवाद छ जो हामीलाई झिक्कै टाढाबाटी गीत लेखी पठाउँदा छौ, माया गर्दा छौ, तमी साथीलाई पनि झिक्कै झिक्कै धन्यवाद छ। र पछिल्ला आइतबार अझ तमीसँग यसै यसै कुराकानी गर्न र तमीले लेखी पठाएका तिनै देउडा गीत तम्रामा जमी ल्याइकन आउनेछु भन्न आछु। र विशेष धन्यवाद छ मेरो आवाज तम्रा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन हाम्रो पल्तिरबाटीकी साथी रत्नाजीलाई पनि झिक्कै झिक्कै धन्यवाद दिँदै र पछिल्ला आइतबार तमीसँग यसै दुःख सुखका कुराकानी र तिनै लेखौ लगाउने गीत तिनै देउडा गीत तम्रामा जमी ल्याइकन आउनेछु भन्दै र आज यो खुबै राम्रो देउडा गीत तम्रामा जमी छाडी कार्यक्रम देउडा चौतारीका बसाइबाटी म भाग्य कुँवर पनि छुट्टी बाई जादो भया। नमस्कार, भला भली।

0: आमा, राति छ कता जान लाग्नु भयो नि?
1: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
0: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
1: किन नि सानो लट्ठी र टर्च लाइट?
0: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 98017 10672।
9: स्वास्थ्यका लागि पानी

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान
1: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
3: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
1: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
3: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
1: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134.
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यौ होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: र लाल
1: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
5: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558।
9: के तपाईलाई थाहा छ,
10: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ।

0: भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484463673 र 98164602004।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 98017106772।
6: स्वास्थ्यका लागि पानी।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
9: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
10: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
11: यही साउन 16 गते तेस्रो शनिबारका दिन
10: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
12: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
10: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
12: बढी रिसाउने, झिटो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
10: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
12: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
10: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
12: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
10: याद गर्नुहोस् है,
12: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
10: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
11: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
10: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
13: जान छै उडन चरी, दिन रात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
14: झल्को आउँदो बाह्रै मास, दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
13: एक डाली बाजबुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: 2300 ओ 98656 92026।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485188।
5: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
6: आफ्ना कान्छा भाइको बे नगरिकन पन भएन, जाउँ भने भयाको मङ्गल सूत्र पन भाँची गयो।
5: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
6: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684412088, 98486239।

0: कुकुरासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: साउन 16 तेस्रो शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन साउन 16 तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 12 बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924768225।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: फिल्मको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिममा सरकार गठनको गिरकादेमा एमाले नेकपा मुख्यमन्त्रीको निर्णय पर्खँदै। रासायनिक मल अभाव सहकारीमा दामासाईका आधारमा मल वितरण हुँदै किसान भन्छन् कहिले समयमा मल पाइएन। टिकापुरको रानी कर्णाली सामुदायिक वन काठबाहेक वन पैदावारबाट आमदानी गर्ने योजना बनाउँदै। र टिकापुर जानकीका बालीजन्य विपदको जोखिममा रहेका समुदायमा समुदाय स्तरीय विपद कोष गठन, विपदका खानापिना समस्या टार्न सहज। खोज खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा नयाँ सरकार विस्तारको गिरकादेमा जुटेका छन्। पार्टी केन्द्रमा भएको सहमति अनुसार दुई दलबीच सत्ता सहकार्य हुने भएपछि यहाँ पनि सरकार विस्तारका लागि दुवै दल आन्तरिक परामर्शमा जुटेका हुन्। सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ। अर्को परिस्थिति सिर्जना नभए नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन्। सोही तयारीबीच उनी पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूसँग परामर्श गर्न शनिबार नै संघीय राजधानी काठमाडौँ पुगेका छन्। एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्ल नेताहरू पनि काठमाडौँमै छन्। दुई दल नयाँ सरकार गठनका लागि आन्तरिक परामर्शमा जुटे पनि एमाले समर्थन फिर्ता लिएपछि स्पष्ट अल्पमत नपरेका मुख्यमन्त्री कमल बहादुर शाह पदमै हुनुहुन्छ। नेकपाले यसअघि नै शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्ने निर्णय गरिसकेको छ। नेकपा र एमाले नयाँ सरकार गठनका लागि शाहले तत्काल राजीनामा गएर सहयोग गर्नुपर्ने जनाएको छ। चालू आर्थिक वर्षका लागि बजेट पनि ल्याउनुपर्ने अवस्था छ। प्रदेशसभामा अर्को विकल्प नभएका कारण उहाँले तत्काल राजीनामा दिनुपर्ने नेकपा प्रमुख सचेतक खुशीराम चौधरीले बताउनुभयो। त्यसपछि बल्ल नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ने उहाँको भनाई छ। मुख्यमन्त्री पदमै भएका कारण तत्काल थप घटनाक्रम विकसित भन्ने भइसकेको छैन। पार्टी केन्द्रमा दुई दलबीच सत्ता सहकार्यको निर्णय भए पनि प्रदेशमा अहिले नै सरकार गठनबारे कुराकानी भइसकेको अवस्था नभएको एमाले प्रमुख सचेतक चक्र मल्लले बताउनुभयो। एमाले शाहलाई दिएको समर्थन असार 31 फिर्ता लिएको थियो। त्यसपछि अल्पमतमा परेका शाहले संविधान अनुसार 30 दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। पछिल्लो समय सहकारीहरूमा रासायनिक मलको अभाव हुन थालेको छ। मलको अभावका कारण सहकारीहरूले किसानलाई दामासाईका आधारमा मल वितरण गर्न थालेका छन्। किसान भन्छन् कहिले पनि समयमा मल पाउन सकिएन। थप खबर पूर्ण विकबाट।
1: त्यही 5 किलो लैजानुहोस्, त्यो भन्दा छैन, त्यहाँ आएर हेर्नुहोस्, आफै भेटायो भने लैजानुहोस्, त्यही ऊ अर्का कट्टाबाट 5 किलो मागिन लाग्छु मैले।
2: न्यू जनसेवा ग्रामीण विद्युत सहकारी संस्थाका व्यवस्थापक किरण थापा सहकारीमा मलको अभावका बारेमा किसानलाई जानकारी गराउँदै, यति बेला किसानहरूले खेतमा झार मार्ने औषधि हालेर मल छर्ने बेला भएको छ, तर सहकारीमा मलको अभाव भएपछि मल पाएका छैनन्। पछिल्लो समय सहकारीहरूमा किसानको माग बमोजिमको मल आपूर्ति नहुँदा सहकारीले दामासाहीका आधारमा रासायनिक मल युरिया वितरण गर्न थालेका छन्। सहकारीमा मल आयो भन्ने कुरा सुनेर मल लिन गएको तर जम्मा 5 किलो मात्र मल पाएको गुनासो गर्नुहुन्छ किसान ताराबिक।
3: सहकारीमा आज मल लिन गएको 30-35 किलो मल चाहिए थियो, 30-35 किलो मिलेन, लास्टमा 5 किलो पनि पाइयो, 5 किलो पनि लिएर आयो, त्यो पनि नमिल्ने जस्तो, त्यो पनि मिलाएर ल्यायौ।
2: पछिल्लो समय कोटा सिस्टमले एक पटकमा जम्मा 20-25 बोरी आउने र किसानलाई वितरण गर्न नै धौधौ हुने गरेको न्यू जनसेवा ग्रामीण विद्युत सहकारी संस्थाका व्यवस्थापक किरण थापा बताउनुहुन्छ। किसानलाई चाहिएको जति मल उपलब्ध गराउन नसक्दा समस्या हुने गरेको उहाँ बताउनुहुन्छ।
1: मलको समस्या त अहिले त धेरै समस्या छ। पहिला त अहिले 100 बोरा 120 बोरासम्म आउँथ्यो र यसो 20-25 किलो बोरासम्म दिन सकिने अवस्था थियो। अहिले त 5-5 किलो वितरण गरिरहेछौ। ग्राहक संख्या धेरै भए, मल चाहिँ कम आउने भयो, पहिला जस्तो नआएर खतम पारेछ, अहिले चाहिँ बर्बादै बनाएछ। हेर्नुहोस्, गाली मात्रै गर्ने काम छ यहाँ जनताको, त कति हो कति हो, यहाँ बोरा लिने मान्छेले 5 किलो पाइरहेछ।
2: त्यस्तै देउराली भन्ज्याङ सहकारी संस्था टिकापुरमा पनि अवस्था उस्तै छ। किसान धेरै छन्, माग धेरै हुन्छ, तर आपूर्ति कम हुँदा वितरणमा समस्या हुने गरेको र हाल किसानको चित्त बुझाउन दामासाहीका आधारमा मल वितरण गर्ने गरेको सहकारीका व्यवस्थापक आशा चौधरी बताउनुहुन्छ।
4: किसानहरूको माग अनुसार त पुगाउन गाह्रै पर्छ, किनकि त्यहाँबाट कोटा छुट्याएर हुन्छ, कोटा थोरै हुन्छ। अब किसानलाई चाहिएको कसैलाई दुई बोरा, कसैलाई तीन बोरा चाहिएर छ, त्यतिको क्वान्टिटीमा

आएको छैन, त्यही भएर हामीले चाहिँ अहिले अलिअलि किसानहरूको अलिअलि पुगोस् भनेर चाहिँ किलोमा लिएका छौँ। प्रति किसान 15 किलो हुन्छ कि 25 किलो हुन्छ कि 20 किलो त्यही अनुसार भाग लगाएर बाँडिरहेछौँ। कृषकहरूको डिमान्ड चाहिँ उहाँहरूको त गोरै मिलोस् भन्ने छ, अब केजीले त केही

0: कृषि शाखा प्रमुख मोती सिंह विक बताउनुहुन्छ। उहाँका अनुसार केही दिनपछि सहकारीको मागको आधारमा मल आउने र किसानहरूको समस्या समाधान हुने उहाँको भनाइ छ।
1: मल अहिले समयमै आपूर्ति जति किसानलाई आवश्यक हो र आवश्यकता अनुसारको मल आपूर्ति भएको छैन, त्यसले गर्दा जुन कृषि सामग्री केन्द्रबाट चाहिँ बफर स्टकको मल मात्र अहिलेको लागि हामीलाई कोटा पठाएको हो। सो अनुसारको हामीले चाहिँ यस टिकाबर नगरपालिका अन्तर्गत रहेका विभिन्न मल विक्रेता सहकारीहरू फर्महरूलाई चाहिँ कोटा स्टक दिँदाखेरि कोटामा चाहिँ मल उताको कोटा अनुसार कम मात्रामा चाहिँ मल आएको हो। त्यो विषयमा हामीले कृषि सामग्रीसँग पनि समन्वय गरेर आगामी हप्ताबाट चाहिँ थप फुल कोटा चाहिँ आउँछ भन्ने जानकारी आएको छ। जब फुल कोटा आउँछ त्यसपछि केही राहत हुन्छ र अहिले अब यो समस्या हुनुको कारण पनि मेन जुन समयमा आउनुपर्ने हो मल, अहिले धानको टप ड्रेसको समय छ, हाल्नुपर्ने सिजन भएको कारणले गर्दा समयमा मल आउन नसक्नु र आवश्यकता अनुसारको मल नआउनुले नै यो समस्या निम्तेको हो अहिले।
2: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
2: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
2: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
2: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे,
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
2: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
4: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
2: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
2: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
4: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलाप।

0: समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमको आयोजनामा भएको हो। थप खबर आकाश चौधरीबाट।
1: प्राक्टिकल एक्सन र बी ग्रुपको समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमका संयोजक हेमन्तराज जोशीले विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन सम्बन्धी नीतिगत व्यवस्था बारे जानकारी दिन, खोज तथा उद्धार सामग्रीको प्रयोग र व्यवस्थापन बारे सिकाउन, स्थानीय स्तरमा पूर्व सूचना प्रणाली र बाढ़ी बीमा सम्बन्धी जानकारी दिन कार्यक्रम गरिएको जानकारी दिनुभयो।
2: विशेष गरेर हामीले दुई तीनवटा

0: परदेश स्तरमा दुईटै परदेश स्तरीय आपतकालीन सञ्चालन केन्द्रसँग समन्वय गरेर यो समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम सञ्चालन गरेका छौं।
1: कार्यक्रममा टीकापुरका 9 वटै वडा स्तरीय विपद व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए। टीकापुर नगरपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बी ग्रुपले समुदायमा सामग्री उपलब्ध गराएको, सामग्री प्रयोग बारे क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरेकाले सहज हुने बताउनुहुन्छ।
2: विपद जोखिम न्यूनीकरण तथा प्राधिकरणले जुन तोकेको एउटा मापदण्ड छ, न्यूनतम सामग्री गोदाम घरमा कति हुनुपर्ने भन्नेमा, त्यो अनुसारको उहाँहरूले सामग्री पनि सपोर्ट गर्नुभयो। सामग्री सपोर्ट गरिसकेपछि पालिकाको पनि अब आफ्नो छुट्टै बजेट पनि नहुने, कतिपय अब क्षमता पनि नहुने उहाँहरूलाई तालिम सञ्चालनको लागि, त्यसको लागि अब त्यो सँगसँगै सामग्री पनि कसरी सञ्चालन गर्ने र अन्य विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारीको विषयमा, कानूनी प्रावधानको विषयमा, शब्दावलीकै विषयहरूमा छन्, यी विषयमा चाहिँ एक दिन भरिमा उहाँहरूलाई क्षमता अभिवृद्धिको कार्यक्रम राखियो भने सहज हुन्छ भन्ने उद्देश्यले हामीले चाहिँ संस्थासँग समन्वय गरेर कार्यक्रमको आयोजना गरेको छ। अभिमुखीकरण कार्यक्रम पश्चात जुन ओडामा अहिले बी ग्रुपले पनि सामानहरू सपोर्ट गरेको छ, अन्य संस्थाहरूले पनि सपोर्ट गर्नुभएको छ, त्यो सामग्री सञ्चालन कसरी गर्ने, विपदको बेला कसरी त्यसलाई प्रयोगमा ल्याउने र कस्तो ठाउँमा भण्डारण गर्दाखेरि सजिलो हुन्छ, दीर्घकालीन रूपमा टिकाउ हुन्छ भनेर उहाँहरूले एउटा कुरा सिक्नु भएको छ। सँगसँगै कतिपय चाहिँ आफ्नो सेफ्टी थाहा हुँदैन, विपदको बेला कुनै उद्धारमा जाँदाखेरि कुन सामान कसरी प्रयोग गरेर चाहिँ उद्धारमा जाने, फर्स्ट आफ्नो सेफ्टीलाई भनेर पनि यो प्र्याक्टिकलमा सिकाइ भएको छ।
1: सामुदायिक विपद व्यवस्थापन समिति बैडीका भोजा ढुङ्गाना बाढी प्रभावित क्षेत्रका बासिन्दालाई यस्ता खाले अभिमुखीकरणले विपद व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ।
3: विशेष त विपद जोखिम तथा जलवायु सम्बन्धी अभिमुखी कार्यक्रम समुदाय स्तरको लागि अति आवश्यक नै पर्दछ। विशेष त अब बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि र यो टीकापुर नगरपालिका अन्तर्गत जति पनि 1-9 वडाका समुदाय र वडा स्तरका विपद व्यवस्थापन समितिहरूलाई पुनः ताजीको रूपमा निरन्तरता दिन सकेको खण्डमा आज प्रभावकारी र विपदलाई जोखिम कम गर्न सकिने कारणहरू थुप्रो छन्।
4: टीकापुर नगरपालिका वडा नम्बर 2 स्थित रानी कर्णाली सामुदायिक वन 2066 सालमा स्थापना भएको हो। 192.29 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा खैर, सिसम, सिरिज, जामुन, साल, सिमल, बेदमास लगायतका वन पैदावार छन्। सामुदायिक वनमा रहेका खैर वनको मुख्य आय स्रोतका रूपमा रहेको छ। थप खबर रत्नापुर मगरबाट।
5: टीकापुर नगरपालिका वडा नम्बर 2 स्थित रानी कर्णाली सामुदायिक वन 2066 सालमा स्थापना भएको सामुदायिक वन हो। पहिले खोटेना भुराखानी सामुदायिक वन एउटै भए पनि 2066 सालमा त्यो वन चार भागमा विभाजन भएपछि पनि चारवटा वनको नाम अलग अलग राखियो। त्यसै मध्येको एउटा नाम हो रानी कर्णाली सामुदायिक वन। रानी कर्णाली सामुदायिक वन पूर्वमा शीतल सामुदायिक वन, पश्चिममा खोटेना भुराखानी सामुदायिक वन, उत्तरमा रानीकुला र दक्षिणमा कर्णाली नदी, यो चार किल्लाभित्र रहेको छ। 192.29 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा खैर, सिसम, सिरिज, जामुन, साल, सिमल, बेदबास लगायतका वन पैदावार रहेका छन्। सामुदायिक वनमा रहेको खैर वनको मुख्य आय स्रोतका रूपमा रहेको छ।
3: हामी 2066 सालदेखि दर्ता भएर चार भागको एक भाग भएर रानी कर्णाली सामुदायिक वन हुँदै गर्दा हामी पहिलेको दाँजोमा अब स्थापना कालमा जुन छाडा थियो, चोरी निकासी बढी हुने, उपभोक्ताहरूले पनि अब यो सामुदायिक वन हाम्रो उपभोगका लागि मात्रै हो, संरक्षणको लागि होइन भन्ने थियो भने अब अहिले चाहिँ अब त्यो ठ्याक्कै बदलिएको अवस्था छ। सामुदायिक वनमा अलिकति मुख्य प्रजाति भनेको खैर हो, बिक्री वितरण आय स्रोतको।
5: त्यसका अलावा अन्य वन पैदावारहरू पनि आय स्रोतका माध्यम बनिरहेका छन्। यसका साथै सामुदायिक वनभित्र जड़ीबुटी र बेदबास पनि छ। सामुदायिकले बाफर नेपालको सहयोगमा केही उपभोक्तालाई तालिम समेत प्रदान गरेको छ। त्यो तालिमबाट सिकेका सिपलाई सदुपयोग गरेपछि केही आमदानी हुने अपेक्षा गरिएको छ।
3: हामीसँग एउटा बेदको उद्यमको परिकल्पना गरेर भर्खरै हामीलाई एउटा इलम भन्ने प्रोजेक्टले एउटा बिजनेस प्लान ह्यान्ड ओभर गरेको छ। त्यो बिजनेस प्लान चाहिँ हामीले डिभिजन वन कार्यालय पलवनपुरमा पेश पनि गरिसकेका छौँ र स्थानीय उपभोक्ताहरूलाई, जुन गरिबीको रेखामुनि रहेका उपभोक्ताहरूलाई 15-20 जनालाई चाहिँ हामीले दक्ष मिस्त्री बनाइसकेपछि उहाँहरूले प्रत्येक दिन आएर उहाँहरूले काम गर्नुहुन्छ र उत्पादन भएका फर्निचर आइटमहरू हामीले बाहिर बजारीकरण गर्ने हो भने बेतको सामग्री चाहिँ हामीलाई सबैभन्दा राम्रो एउटा स्रोत बन्न सक्छ। अब काठमा मात्रै निर्भर नभइकन

0: चिकित्सा चाहिँ कर्णाली नदीमा गएको अवस्था छ।
1: वन संरक्षणका लागि वनका केही भागमा 1150 मिटर मेस वायर लगाउने काम भएको छ।
0: गत वर्ष हामीले करिब करिब 1150 मिटर चाहिँ हामीले यो 6 फिट अग्लो मेस जाली, जबकि बाहिर अब जंगली जनावर बाहिर आउन पनि सकेन र भित्र गइसकेको पशु चराहरू पनि बाहिर आउन सकेन भनेर दुईटैतिर गेट हाम्रो आफ्नो एरियामा चाहिँ तलपट्टि पनि पक्की गेट, यो हाम्रो नजिकै पनि पक्की गेट लगाएर चाहिँ रोकेको छौँ। यसले केही हदसम्म चाहिँ कन्ट्रोल भएको छ। यसै गरी अब चारैवटा सामुदायिक वनको फेस एरिया सबै मेस वायर भइदिएको भए सीमित उत्पादन हुने बिरुवाहरू पनि जोगाउन सकिन्थ्यो।
1: सामुदायिक वनलाई एउटा काठ दाउराको रूपमा मात्र नहेरेर त्यसमा अन्य जड़ीबुटी लगायतका चीज वस्तुहरू उत्पादन गरेर त्यसबाट पनि आमदानी गर्न सकिन्छ।
2: कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ। मुख्यमन्त्रीका लागि दावी पेश गर्नका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुखको कार्यालयले मंगलबार बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गरेको हो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टीकापुर एफएम।
3: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेका छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
5: दाई बरु एकपटक टीकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
6: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टीकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड टीकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484273।
2: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: अनशनरत डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल शुरू गरेको छ। डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीका अनुसार केसीका प्रतिनिधि र सरकारी टोली बीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर हेमराज पाण्डेको कार्यकक्षमा वार्ता भएको हो। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधि सभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवपोडा सहभागी हुनुहुन्छ। डाक्टर केसीका तर्फबाट उहाँका सहयोगी डाक्टर अमृत जैशी र पवन थापा सहभागी हुनुहुन्छ। खोज खबरमा अब पालो जनावाजको। टीकापुर नगरपालिका वार्ड नम्बर 7 हरेक वर्ष बाढ़ीको जोखिममा पर्दछ। आजको जनावाजमा हामीले केही नागरिकलाई बर्खालाङ

0: एकदम त्रास चाहिँ पहिलाको भन्दा अझ बढेको अवस्था मैले महसुस गरेको छु।
1: नमस्कार, मेरो नाम सुशीला बस्नेत, म यस सामुदायिक विपद व्यवस्थापनको समितिको उपसमितिको पूर्व सूचनाको संयोजक पनि हुँ। बर्खा लागेपछि त तनावै हुन्छ, किनकि खोलाहरू नालाहरू बढ़िरहेको हुन्छ, नजिकै पथरिया नदी छ, यो बढेर आयो भनेपछि अब हामीलाई तनाव त त्यसै नै हुन्छ। अब नदी पानी बढ्यो भनेपछि, अब नदी बढेपछि अब खेतीपाती हुँदैन, धान लगायो धान खेती नहुने, अनि बाल बच्चाहरूलाई पनि त्यस्तै तनाव, अनि विभिन्न रोगहरू रोग व्याधले पनि सताउने कारणले अनि तनावै हुन्छ। अब बाढी आयो भने राति 81 आइदिन सक्छ, बाढी भन्ने कुरा अब 81 आउने हुनाले अब राति सुतेको बेला आए पनि मानिसजनले पनि क्षति हुने कारणले त्यस कारणले मान्छेलाई नै तनावै हुन्छ।
2: यसै जनावरसँगै खुस खबरको अन्त्यमा नदाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सुदूरपश्चिममा सरकार गठनको गृह कार्यमा एमाले नेकपा मुख्यमन्त्रीको निर्णय पर्खँदै। सार्वजनिक रासायनिक मल अभाव, सहकारीमा दामासाईको आधारमा मल वितरण हुँदै। किसान भन्छन् कहिले समयमा मल पाइएन। टिकापुरको रानी कर्णाली सामुदायिक वन काठ बाहेक वन पैदावारबाट आमदानी गर्ने योजना बनाउँदै। र वडा स्तरीय विपद व्यवस्थापन समितिको विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम। हौस् त अहिलेलाई खोज खबर यति नै। यसपछि 7:30 बजे साझा खबर, 9:55 बजे खबर संक्षेप सुन्न सक्नुहुनेछ। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान कर्णाली मावि टिकापुर, साउन 11 र 12 गते।
3: सरस्वती मावि बनगाउँ, साउन 13 र 14 गते।
4: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
3: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म।
4: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म।
3: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म।
4: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म।
3: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
4: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म।
3: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म।
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने, अध्ययन विदा दूर।

0: उपाय गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली
1: के आउन बाँकी छ त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ।
0: रोल्पामा पहिरोमा पुरिएका दुईजनाको शव फेला। बाढ़ी पहिरोको गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू। अबको 3 दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम। भोलि नागढुङ्गा सिस्नेक सुरुङ मार्ग उद्घाटन हुँदै
2: सोमबार उद्घाटन हुन्छ। त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाट खुला गरिदिन्छौं।
0: लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने 5 मन्त्रीको सामूहिक राजीनामा। मधेसमा 3 दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी। 1 वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक। रोमानियामा नेपालीको आकर्षण बढ्दो।
3: लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो हो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित। फाइनल खेल पर्सी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: परीक्षा शुरू भएको 5 मिनटमै प्रश्न पत्र बाहिरिनु शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो। यसले इमानदारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ। सम्बन्धित निकायले सुरक्षा व्यवस्था कड़ा बनाउँदै दोषीलाई कड़ा कार्यवाही गर्नुपर्छ। निष्पक्ष र विश्वसनीय परीक्षा प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। अब खबर सन्तोष गन्धर्वबाट।
5: त्रिभुवन विश्वविद्यालयले एमबीए पहिलो सत्रको परीक्षाको प्रश्नपत्र बाहिरेको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। व्यवस्थापन संकायको डीन कार्यालय अन्तर्गतको परीक्षा संचालन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउन समिति बनाएको हो। विश्वविद्यालयले प्राध्यापक डाक्टर अच्युत ग्यावलीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह प्राध्यापक डाक्टर पुष्कर रैखाल र सह प्राध्यापक डाक्टर महेश राज ओझा सदस्य रहनु भएको छ। परीक्षाकै क्रममा सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन शुरू गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ। यसैबीच प्रश्नपत्र सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो आईबीले सुलभ सर भनेर चिनिने व्यक्ति सहित 2 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको हो। घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र त्रिवीका पदाधिकारीसँग छलफल गरी दोषीमाथि तत्काल कार्यवाही गर्न निर्देशन समेत दिनुभएको छ। अध्ययन विदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय त्रिवीका 41 जना प्राध्यापकबाट करिब 10.5 करोड़ असुली भएको छ। त्रिवीका अनुसार उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ। अध्ययन विदा दुरूपयोग गरेका 191 प्राध्यापक मध्ये हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन् भने 62 जनाले रकम तिर्न निवेदन दिएका छन्। तीमध्ये 54 जनालाई विश्वविद्यालयले औपचारिक पत्र पठाइसकेको छ। सरकारले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकबाट कबुलियतमा अनुसार रकम असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र बनाइएको छानबिन समितिका संयोजक डाक्टर जीवन काफेले सीआईएमसँग बताउनुभयो।
1: त्रिभुवन विश्वविद्यालयले खोजबिनद्वारा अब चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीमा अध्ययन विदा लिनुभएको नफर्किनु भएको शिक्षकहरूको हामीले अध्ययन गरेका थियौँ। त्यो अध्ययनबाट हामीले एउटा कुरा डिस्ट नम्बरहरू निकाल्यौँ। निकालेपछि अहिले हामीले त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको विषय छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा सूचना पनि जारी गरिसकेका छौँ। केही आएर तिरिसक्नु पनि भएको छ, फिर्ता गर्नु पनि भएको छ, आफ्नो क्लियरेन्सहरू गर्नु भएको छ। केही आउन बाँकी छ, त्यही हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ। त्यो रेकर्ड अनुसार 200 जना प्राध्यापकहरू फर्किनु भएको छैन, यो बढ्दो क्रममा चाहिँ छ होइन। अब हामी यो निष्कर्षमा पुगिसकेको अवस्था चाहिँ छैन, यो कुनै दिनकै दायरामा छ। अब हामीले फाइनल प्रतिवेदन यो सबै कुरा समेट्नेछौँ।
5: यसअघि त्रिवेणीले अध्ययन विधाको दुरूपयोगबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार 398 जना प्राध्यापकले अध्ययन विधा दुरूपयोग गरेको पाइएको छ। विश्वविद्यालयले पटक पटक ताकेता गर्दा पनि रकम नतिर्ने प्राध्यापकको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। त्रिवेणीका अनुसार प्रत्येक प्राध्यापकले कम्तीमा 10 लाखदेखि बढ़ीमा 50 लाख रूपियाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,920 जना पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,69, क्रोएसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 जना पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै बढ़दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
3: 3% जति लास्ट इयरको भन्दा बढ़ेको जस्तो देखिन्छ। अब कतिपय अवस्थामा चाहिँ जस्तै जीसीसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा गइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
5: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका 5 जना मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्। मन्त्रीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि कांग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढ़ेको हो। कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यूपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवारले राजीनामा दिनुभएको मन्त्री प्रचण्ड विक्रम न्यूपानीले सीआईएमसँग बताउनुभयो।
6: यस्तो छ, हामीले अहिले बदलिँदो परिस्थितिको लागि मध्यनजर गरेर दलको नेतालाई जिम्मा लगाएको छौ, होइन दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौ राजीनामाको सन्दर्भमा, होइन हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौ, होइन हामीले दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्छ कसरी अगाडि बढ्छ भन्ने कुरा हो, होइन अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कार्यान्वयन हुने कुरामा हामी बाधा हुने कुरा भएन। हामी राजीनामा अलरेडी हामी दलसँग बुझाएका छौं।
5: अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित 3 दलीय गठबन्धन कायमै रहने बताउनु भएको छ। सत्ता साझेदार दलबीच कुनै विवाद नरहेको र सरकारलाई तत्काल कुनै खतरा नरहेको समेत उहाँले बताउनुभयो। मधेसमा जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले 3 दलीय गठबन्धन केन्द्रको नीति विपरीत नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ। अबको 3 दिन देशमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी 3 दिन देशभर मनसून खासै सक्रिय हुने छैन। महाशाखाले आज भोलि र पर्सि अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ। सीआईएमसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले भन्नुभयो,
7: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सर्दर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियल्ली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
5: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब 29 अर्ब रूपियाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुरुङ शिलान्यास भएको 7 वर्षपछि सञ्चालनमा लागेको हो। आयोजनाका अनुसार शुरूको चरणमा आपतकालीन सवारी साधनलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। त्यसपछि निजी र सार्वजनिक सवारीलाई पनि क्रमश सञ्चालनको अनुमति दिइनेछ। पैदल यात्री, दुई पाङ्रे र प्रज्वलित शील पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न नपाउने नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले बताउनुभयो।
2: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाट खुला गरिदिन्छौँ। अनि यसको बिचमा हामीले यसलाई स्टेज वाइज खोल्नु पर्ने हुन्छ कि एकैचोटि खोल्नु हुँदैन यसलाई। जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मक ड्रिल अनिवार्य छ, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ कि जस्तो आगो लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सक्छौँ त्यो सिस्टमले, त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रो त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब एक महिनाको पछि पूर्ण रूपबाट टनल सञ्चालन गर्न तयारीमा छौँ।
5: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 को सेटमा पराजित भयो। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल भने आउँदो बुधबार हुनेछ।
0: सन्तोष गन्धर्व रौतहटका 5 स्थानीय तह अझै बजेट विहीन, विकास र सेवा प्रभावित।
8: होइन मुखियाजी, यसो अलिअलि यताउति भएर भएन,
9: ढिलो हुनेको कारण त हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
0: राजनीतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट।

0: वर्षनी रहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रोल्पाको सुनछहरी गाउँपालिका एक शेरममा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ। हिजो बाख्रा चराउन गएका 51 वर्षीय औषधी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ। घटनामा घाइते भएका 60 वर्षीय कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ। अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ, जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल, टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ। यस गाइडमा विपदबारे सही जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिका बारे पनि जानकारी दिइएको छ। रौतहटका पाँच स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 बजेट हालसम्म पनि ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब, सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ।
1: स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्छ। तर रौतहटका गडुडा, कटहरिया, फतुवा विजयपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ। मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाह:
2: बजेट आइसक्यो, अब सबै भइसक्यो, भोलि पाइन हो भोलि बजेट आइहाल्छ। होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन, हजुर भोलि राखेको छु नगरको।
1: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो। गरुडा नगरपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ। नगर प्रमुख कन्थमणि प्रसाद कलवार:
3: अब नयाँ हाकिम आयो, 15 गतेको मिटिङ त्यही नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ पर्छ, त्यसै दिन अब डेट निष्कासन हुन्छ। हाकिमले गर्दा ढिलो हुनेको कारण त्यो हाकिम बदमाशी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
1: फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बिया खातुनले प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगरपालिकामा उपस्थित नभई चन्द्रनिगापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ, जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा, स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अम्बिया खातुन: बजेट समयमा नआउने समस्या रौतहट लगायतका विशेषतः तराईका जिल्लामा नयाँ होइनन्, तर यो समस्या हरेक वर्ष दोहोरिरहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का वडाध्यक्ष राकेश यादव बताउनुहुन्छ।
4: त्यसै चाहिँ नगर प्रमुखले हाम्रो बैठकै बोलाइदिनु भएन, कार्यवाहक नगर प्रमुखजीले त्यही बैठक नबोलाइदिएर मात्रै त्यो रोकिएको हो, नभए अरू त्यस्तो केही पनि खासै कारण छैन, विवाद पनि छैन।
1: स्थानीयवासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल नगरसभा बोलाएर बजेट पारित गर्नुपर्ने माग गर्दै आएका छन्। फतुवा विजयपुरका स्थानीय जेनजिलामा:
5: यो महिनाको अन्तिमतिर गर्छु होला, के भन्नु, भागभन्डा मिलेन, भागभन्डा मिलेर त हो त, के भन्दा मिल्नु पर्यो त।
1: समयमा नै बजेट पारित नहुँदा विकास निर्माणका योजनाको काम प्रभावित भएको छ भने दैनिक प्रशासनिक र राजस्व संकलनमा समेत अवरोध भएको कर्मचारीहरू बताउँछन्। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मनसून अवधिमा स्वस्थ रहन बालबालिकाले दैनिक गर्नुपर्ने काम।
6: डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
7: नमस्कार बिहानी। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो, लामखुट्टेहरु बढी लाग्ने

0: यस्ता चीजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ।
1: बर्खायाममा बालबालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय बालबालिकाको सवालमा विज्ञको जवाफ संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजाङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
3: 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
5: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 312 खण्डमा छौं। वर्षायाममा पानी पर्ने मौसम, यो मौसममा पानी जम्ने, सरसफाईमा कमी हुने र लामखुट्टेको संख्या बढ़ने भएकाले बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम बढ़ने डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा मनसूनका समयमा स्वस्थ रहन बालबालिकाले अप्नाउनु पर्ने बानीका विषयमा बालबालिकाको सवालमा विज्ञको जवाब प्रस्तुत गर्दैछौ। जवाब दिँदै हुनुहुन्छ बालरोग विशेषज्ञ डाक्टर सन्तोष अधिकारी।
6: नमस्कार, म बिहानी डाक्टर साहब। बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
0: नमस्कार बिहानी, तिम्रो प्रश्नको उत्तर सुने। हामी बर्खायाममा किन धेरै बिरामी पर्छौ भनेर सोधेको छौ। बर्खायाममा बिरामी पर्नुको कारण, पहिलो कुरा, त्यो बेलामा बाढी पहिरो पानीहरू फोहोर हुने, प्रदूषणको कुशिकार हुने, खानेकुराहरूमा फोहोर झिने, झिङ्गाहरू बढी फैलिने, लामखुट्टेहरू बढी लाग्ने, यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ। त्यही भएर सरुवा रोगको प्रकोप बढी हुने हुन्छ। त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा पखालाहरू हुन सक्छ। फोहोर खानेकुरा खाँदा पेटमा बान्ता हुने समस्याहरू आउन सक्छ। त्यही भएर हामीले बर्खायाममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा, फोहोर पानी खाँदा चाहिँ रोगहरू फैलिन सक्छ।
6: डाक्टर साहब, मेरो नाम सुप्रिना हो। हामी पानीमा खेलेपछि किन हामीलाई ज्वरो लाग्छ?
0: सुप्रिना, तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन ज्वरो आउँछ भन्ने कुरा सोधेको छौ। पानीमा खेल्दा ज्वरो आउने खास कारण चाहिँ हामीहरू रुवाखोकी लागेको प्रकोपको सिजनमा बाहिर हिँड्छौँ, त्यही भएर चाहिँ त्यो बेलामा रुवाखोकी लागिरहेका हुन्छ, त्यसलाई ज्वरो आउने हो। तर वास्तवमा पानीमा भिजैमा ज्वरो आउने चाहिँ होइन। तर त्यो समयमा लामखुट्टेहरू बढी सलबलाउने, रुवाखोकीको शिकार बढी हुने, इन्फ्लुएन्जाहरू बढी सर्ने, होइन, बाहिर चाहिँ हामी भिडमा जाँदाखेरि हाम्रो शरीरको इम्युनिटी शक्ति कम हुने, रोग सलाउने क्षमता कम हुने हुँदा त्यो बेलामा ज्वरोले च्याप्न सक्छ। त्यस्तै ज्वरो आएको हो, पानीले भिज्दै मात्रै ज्वरो आउने होइन। त्यही भएर सकेसम्म बर्खामा बाहिर नहिँड्ने, उल्टा छाता ओढ्ने गर्नुपर्छ। पानीमा भिजेपछि चिसो हुन्छ, चिसो भएपछि हाम्रो शरीरमा तापक्रम घट्न जान्छ, तापक्रम घटेपछि हामीलाई रोगहरूले समाउन सक्छ, त्यही भएर बाहिर पानीमा नभिज्नुहोस्।
7: नमस्कार डाक्टर साहब, म सेस्मा। हामी बर्खायाममा स्वस्थ रहन दैनिक के गर्नुपर्छ?
0: सेस्मा, तिमीले राम्रो जिज्ञासा राख्यौ। बर्खायाममा हामी स्वस्थ रहन हामीले के गर्नुपर्छ भन्दाखेरि, सबैभन्दा पहिलो हामीले आफ्नो हात गोडा धुने काम गर्नुपर्छ। हामीले सरसफाइलाई बढी ध्यान दिनुपर्छ। बर्खायाम भन्नाले पानी बढी पर्ने, फोहोर बढी सर्ने, बाढी पहिरो आउने हुन्छ। यो बेलामा चाहिँ झिङ्गाहरू बढी लाग्ने हुन्छ। त्यो बेलामा झिङ्गा लागेका चिजहरू खाँदा हामीलाई रोग लाग्न सक्छ, झाडा पखाला, हैजा लाग्न सक्छ। यसै गरी बर्खायाममा पानीहरू जमेर लामखुट्टे बढी हुन सक्छ, यसले हामीलाई मलेरिया, डेङ्गु लगाउन सक्छ। काठमाडौँको हकमा डेङ्गु अलि बढी देखिन्छ। अर्को कुरा भनेको बर्खायाममा झालहरू, रुखहरू, झालहरू ठुल्ठुलो हुन सक्छ, यो भएपछि किराहरू बढी लाग्न सक्ने, सर्पहरू बढी आउन सक्ने हुन्छ। त्यही भएर हामीले झालको नजिक हिँड्नु भएन। हामीले बाहिर हिँड्दा आफ्नो पुरा लुगा लगाउनु पर्यो। पानी पर्दा बर्सादी प्रयोग गर्ने वा छाता प्रयोग गरेर हिँड्नुपर्छ। बाटोहरू चिप्लो हुने हुन्छ, पानीहरू पर्दा हिलो हुने हुन्छ, त्यसबाट हामीले अलिक सजग भन्नुपर्छ। बाटोमा हिँड्दा सजग हुने, हातबाट धोएर मात्रै घर छिर्ने, जे खाँदा पनि हात धुने गर्ने, पानी हिमालेको खाने, यी कुराहरू ख्याल गर्यो भने बल्ल हामीलाई रोगले छुँदैन। त्यसर्थ तिमी नानीहरूले अथवा सबै हामीले बर्खायाममा चाहिँ विशेषतः सरसफाई, हातगोडा धुने कुरा, पानी उमालेर खाने कुरा, जमिनमा हिँड्दा झालहरूमा नहिँड्ने कुरा, सर्पहरूको बिगबिगबाट बच्नु पर्ने कुरा, यसै गरी लामखुट्टी जमेको पानीमा लामखुट्टी हुनुहुँदाखेरि डेङ्गु सर्ने कुराहरूमा विशेष ख्याल गर्नुपर्छ।
8: नमस्कार, म यस डायरियाबाट कसरी जोगिने?
0: यस बाबुले राम्रो क्वेशन सोधेका छौ। डायरियाबाट कसरी जोगिने भनेर सोधेको छौ। डायरियाबाट जोगिनको लागि हामीले सफा पानी पिउनुपर्छ, हात धोएर मात्रै खाना खानुपर्छ, नङहरू समय समयमा काटिरहनु पर्छ, फोहोर चिज खानु हुँदैन, बाहिरको खुल्ला चिज खानु हुँदैन, झाडा पखालाको किटाणुहरू फोहोर पानीमा हुने हुँदा सफा पानी सफा गरेपछि मात्रै खानुपर्छ।
8: नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ? नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ?
0: तिम्रो प्रश्न असाध्यै रमाइलो छ। तिमीले सोधेको क्वेसनमा पानी परेको बेलामा आइसक्रिम खान नपाइने भन्ने होइन, तर आइसक्रिम सफा ठाउँको सफा चिज भएको हुनुपर्छ। आइसक्रिम खानैमा रोग लाग्ने होइन, तर जहाँ पाए त्यही आइसक्रिम खाँदा, फोहोर बरफहरू खाँदा, सफा पानी हातले नछोएका चिजहरू खाँदा रोग लाग्ने हुँदा हामीले सकेसम्म बाहिरका चिज नखाने, तर घरमा बनाएको सफासँग राखेको चिज चाहिँ खान मिल्छ।
5: प्राकृतिक विपद लगायत राजनैतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विदा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली गरिएको छ। रोल्पामा पहिरोमा पूरिएका दुईजनाको शव फेला परेको छ। बाढ़ी पहिरोका गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू भएको छ। अबको 3 दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम छ। भोलि नागढुङ्गा सिस्ने खोला सुरूङ मार्ग उद्घाटन हुँदैछ। लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने 5 मन्त्रीको सामूहिक राजीनामा, मधेसमा 3 दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी छ। 1 वर्षमै युरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक पुगेका छन्। रोमानियामा नेपालीको आकर्षण बढ़दो छ। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित भएको छ। फाइनल खेल भने पर्सी हुनेछ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
9: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आसले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त। अब
5: भाइलाई थाहै रहेनछ बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
8: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848578।

0: तोमा बोले कोलाई आगो पनि छिटो दाउरा परेछ कि क्या हो
1: बुढी चिया थापेर लेऊ है दिनेश पनि आको छ
2: ल लिनुस चिया दिनेश बाबु हजुर पनि लिनुस है आज चिनी अलिक बढी परे जस्तो छ
3: ओहो रमिला हिजो छाउ भएर पेट दुख्यो भनेको होइन अनि आज सँगै बसेर खाएको त
1: के भयो त दिदी हामी त सँगै बस्छौ सँगै खान्छौ के फरक पर्यो त
2: दिदी पनि यो त हामी महिलाहरूको नियमित हुने प्रक्रिया हो नि यसमा अप्ठ्यारो मान्नुपर्ने कुरा के नै छ र
4: अब त कानूनले पनि छाउ बार्न बन्देज गरेको छ
5: छाउ पडी राख्ने छुवाछुत तथा अमानवीय व्यवहार गर्नेलाई 3 महिना कैद र 3,000 रुपियाँ जरिवाना हुन्छ
6: अनि आफ्नो संरक्षणमा रहेका नवजात शिशु अशक्त रोगी ज्येष्ठ नागरिकलाई व्यवस्था गरी छाड्नेलाई पनि 3 वर्ष जेल र 30,000 सम्म जरिवाना हुन्छ
5: कानून पालना गरौं सभ्य समाज निर्माण गरौं
7: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।

0: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौ सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौ जरिवानाबाट बचौ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: कविता, यदि सक्छु भने मलाई बिर्सन प्रयास गर, सायद मैले यसो भन्दा तिम्रो मन दुख्छ होला, मेरो पनि त मन हो, सम्झ।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: दलित के हो
3: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन कसैको घरमा जन्मेर शूद्र हुँदैन
2: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न
4: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु
2: गाउँदेखि सहरसम्म स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म हरेक तह र सबकासम्म पुग्छौ हामी आवाज विहीनहरूको आवाज बन्छौ हामी विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे

दिन भरी मत्ती मो रात भरी मत्ती।

0: छिच्छी कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
3: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
4: बाढी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ त्यसैले बाढी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनुपर्छ
5: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ
4: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ
5: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ
4: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ
5: सुक्खा खानेकुरा औषधि प्राथमिक उपचार सामग्री बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ
4: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ
5: यस्तो अवस्थामा वृद्ध केटाकेटी अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ
4: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: छोरी मान्छेको त भाग्य नै खोटो हुने रहेछ सर।
5: भाग्य खोटो लिएर कोही पनि जन्मेको हुँदैन गाउँ, भाग्य त आफैले बनाउनु पर्छ।
4: कसरी सर, मैले त मेरो भाग्य बढाउनै सकिनँ।

0: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
1: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन। मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
0: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
1: चलाइन सर।
0: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
0: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: सिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
7: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: मिर्जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
2: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। सुदूरपश्चिम प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको नयाँ सरकार विस्तारको गिरा कार्यमा जुटेका छन्। पार्टी केन्द्रमा भएको सहमति अनुसार दुई दलबीच सत्ता सहकार्य हुने भएपछि यहाँ पनि सरकार विस्तारका लागि दुवै दल आन्तरिक परामर्शमा जुटेका हुन्। सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ भने अर्को परिस्थिति सृजना नभए नेकपाबाट सांसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन्। सोही तयारी बीच उनी पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूसँग परामर्श गर्न शनिबार नै संघीय राजधानी काठमाडौँ पुग्नु भएको छ। एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्ल सहितका नेताहरू पनि काठमाडौँमै छन्। दुई दल नयाँ सरकार गठनका लागि आन्तरिक परामर्शमा जुटेपछि एमाले समर्थन समेत फिर्ता लिएपछि स्पष्ट समेत अलमनमा परेका मुख्यमन्त्री कमल बहादुर शाह पदमै छन्। नेकपाले यसअघि नै शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्ने निर्णय गरिसकेको छ। नेकपा र एमाले नयाँ सरकार गठनका लागि शाहले तत्काल राजीनामा समेत गराए सहयोग गर्नुपर्ने जनाएको छ। पछिल्लो समयमा सहकारीहरूमा रासायनिक मलको अभाव हुन थालेको छ। मलको अभावका कारण सहकारीले किसानलाई बदमाशी समेत आधारमा मल वितरण गर्न थालेका छन्। यसरी न्यू जनसेवा ग्रामीण विद्युत सहकारी संस्थाका व्यवस्थापक किरण थापा सहकारीमा मलको अभाव बारे किसानलाई जानकारी गराउँदै छन्। यति बेला किसानले समेत खेतको झार मार्ने औषधि हालेर मल छर्ने बेला भएको छ, तर सहकारीहरूमा मलको अभाव भएपछि मल पाएका छैनन्। पछिल्लो समयमा सहकारीहरूमा किसानको माग बमोजिम आपूर्ति नहुँदा सहकारीले बदमाशी समेतमा यी आधारमा रासायनिक मल यूरिया वितरण गर्न थालिएको छ। सहकारीमा मल आयो भनेर मात्रै शून्य मल लिन गए, तर जम्मा 5 किलो मात्रै मल पाएको गुनासो समेत तारा बिकाले गर्नुभएको छ। यसरी पछिल्लो समयमा समेत कोटा सिस्टमबाट एक पटकमा जम्मा समेत 2000 बोरा आउने र किसानलाई समेत वितरण गर्न धौधौ समेत हुने गरेको न्यू जनसेवा ग्रामीण विद्युत सहकारी सभ्यका व्यवस्थापक किरण थापाले बताउनु भएको छ। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ। मुख्यमन्त्रीका समेत लागि दावी पेश गर्न आह्वान गरिएको हो। प्रदेश प्रमुखको कार्यालयमा मंगलबार बेलुकी 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गरेको छ। प्रदेश समीक्षा प्रतिनिधित्व गर्ने दुवै वा समेत दुईभन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त हुन सक्ने प्रदेश सभाका सदस्यलाई साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदका लागि दावी पेश गर्न प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गरेको सचिव हिरालाल चौधरीले जानकारी दिनुभएको छ। अनशनरत डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोली छलफल शुरू गरेको छ। डाक्टर केसीको सहयोगी डाक्टर अमृत जयसीका अनुसार केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर हेमराज पाण्डेको कार्यकक्षमा वार्ता भएको हो। यसरी वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधि सभाका सदस्य पुष्कर बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा सहभागी हुनुहुन्छ। डाक्टर केसीको तर्फबाट उहाँका सहयोगी डाक्टर अमृत जोशी र पवन थापा सहभागी हुनुभएको छ। हवस् त, आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे
सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
4: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजे सम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845080888, 9845015556 र 9846134434।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
8: अहिले परमात्मा कृष्णबाट विविध प्रकारको खेल प्रयोजन, अब त्यस अवस्थाका बीचमा लौ जब अब बाबु कृष्ण तिमी त मरेका छोरा पनि गुरु बाबुका ल्याइदिन सक्यौ रे, चाँडो ल्याइदेऊ भनेर आज्ञा गर्दा मरेका 6 वटा दाजु ल्याउनका लागि भगवान सवारी हुनुभयो। बुबा मुमाको वचनलाई मानेर सवारी हुनुभयो। खोज्दा कहीँ पाउनु भएन, आखिरीमा गएर सोद्धाखेरिमा रहेछ कहाँ त भन्ने सम्बन्धमा राजा बलिको दरबारमा, ल ठिकै छ भनिकन बलि राजाका दरबारमा पुगेर मरेका 6 वटा दाजुहरू ल्याएर परमात्माले बुझाइदिनु भयो। बलि राजाले सम्मान गरी बक्सियो। अनि राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले बडा प्रेम पूर्वक आज्ञा गरेर सारा इच्छा सिद्धि गराई बक्सियो। यही अवस्थामा सबले विन्ती गरे अनि 6 वटा छोरा ती, 7 बलराम, 8 गर्व भगवान कृष्ण, 9 गर्व तपाईँको बजै सुभद्रा, भन्दा हाम्रो बाजेलाई हाम्रो बजैले कसरी विवाह गर्नुभयो भनेर नातिले सोध्नुभयो। अब बाजे बजैको विवाह प्रकरण भन्दछु, सुन्नुहोस् महाराज। अब एउटा के छ भन्नुहोला भनेदेखि सोधिसकेपछि भन्नुपर्ने र बाजे र बजैको विवाह सम्बन्धी नातिले सोद्धाखेरि, एक दिन कृष्ण भगवानसँग जब बुबाले सोध्नुभयो, हाम्रो 8 वटा छोरा एउटी छोरी कलाई दिने भनेर यस किसिमबाट आज्ञा गर्नुभयो। आठ भाइ छोरा हाम्रो साथमा एउटी छोरी, आठ भाइ छोरा हाम्रो साथमा एउटी छोरी कसलाई दिने भन्नु।

महाराज परीक्षित यसै प्रसंगमा कसलाई दिने भन्नुहुन्छ भनेर भनिरहेको बेलामा स्वयं भगवान परमात्मा श्री हरि जगतका नारायणले आज्ञा गर्नुभयो, अब कसलाई दिने दाई भन्दाखेरिमा दाजु बलरामले भन्नुभयो, दुर्योधनलाई दिम बहिनी भन्नुभयो। दुर्योधनलाई देख्नै नसक्ने भगवान, कसरी ल जो भयो भयो, अब यसो गर्नु पर्यो भनेर लजाओ अर्जुनका पासमा परमात्मा पुग्नुभयो। अर्जुनले विन्ती गर्नुभयो, भगवान आज दर्शन पाए जंगलमा मैले त्रिदण्डी भएर बसे भन्दा बाबु अहिले तिमी सरासर जाऊ, अब तिमीलाई म एउटा कुरा भन्छु, तिमी मेरो घरमा बसिया दिन एक दिन हाँसिया थियौ नि, किन हाँसे भन्नुभयो अर्जुनलाई भगवानले, हजुरलाई देखेर भने होइन मलाई देखेर, मेरो बहिनीलाई देखेर हाँसेको, मेरो बहिनीको र तिम्रो छ छाँडकाट मलाई थाहा छ, यहाँ नभनेर पो त मैले, यसै कारणले अब के गर्ने त, मेरो बहिनीलाई अहिले भर्खरै दिनका लागि तयारी भएका छन् दुर्योधन महाराजलाई दाजु बलरामले आज तिमी हरण गर्न जाऊ भन्नुभयो। प्रभु मलाई त हजुरको बहिनी अन्त दिन्छन् कि भन्ने डरले थरर भन्न नसके पोत परमात्मा, म त लगन नसकन आजै जान्छु जेसुकी होस् भनेर अर्जुन जानुभयो। याद वंशको बीचमा बसेकी दुर्जब सुभद्रा मैया साहेबलाई चपक्कै च्यापेर दुर्जब अर्जुनले दौडाउनु भयो, लग्यो लग्यो लग्यो लग्यो बहिनी लग्यो अर्जुनै डाकाले बहिनी लग्यो, हाकार पर्यो, बहिनी चाहिँलाई लौन लौ फर्का भनेको, बहिनी चाहिँले यता बल गरिदिए पो हुन्छ, उतै बल गरिदिएपछि कि मर्नु हुँदो रहेछ, बहिनी चाहिँ लौ दाई हजुर भेटाउन आँटे जाम्न दगुरुम भनेपछि अघि मर्नु हुँदैन, बहिनी चाहिँले गुहार गुहार भनिदिए पो, बहिनी चाहिँ उहाँ कहिले बाटो लामोला भएर बसिरहेछ त्यस्तो भएर अनि के र त्यसै कारणले लो आवाजसम्म पर्यो, के गर्ने मेरो परमात्मा भन्दा, अनि अर्जुनजीलाई मारिदिन्छु भनिकन हातमा धनुर्बाण भिरेर दुई अक्षौणी सैनिकको साथमा अर्जुनजीलाई मार्न भनेर जानुभयो बलरामजी। हलो र मुसल लिएर चारैपट्टिबाट सैनिकले बेरेका अर्जुनजी बीच बाटोमा गएर बस्नुभयो, लड्न पर्यो लडिदिन्छु भनेर। तर त्यसै बेलामा महाराज डर लाग्दो प्रकारका सशस्त्र सैनिकहरूले आएको देखेर कृष्ण भगवान आगो रूपी बलरामबाट खर रूपी अर्जुनलाई बचाउन पानी भनेर सवारी हुनुभयो। दाई टाढै कि भन्दा तिम्रो मन परिहाले बहिनी लग्यो भने कसले ल अर्जुन डाकाले, अब यस डाकालाई मारिदिन्छु भनेर जान लागेको भन्दा जान हुँदैन दाई, मैले भनेको वचन मानि बक्सन्छ भनेदेखि जसको त्यसैले लग्यो, मामाको छोरी फुपूको छोराले लग्यो एउटा कुरा त्यो पनि राम्रै भयो, दोस्रो कुरा के भयो भनेदेखि दाइजै दिन परेन बुढा, त्यहाँभन्दा रमाइलो के हुन्छ, कति यहाँ त छोरीले कुरा नबुझिदिएर पो त फुत्त गइदियो भने त्यहाँभन्दा ठुलो दसैँ कहिले आउँछ र, यहाँ त अब छोरी कुरा बुझ्दिन बाउले गलत त्याउनु भएन, अब त्यहाँ भएर पो ककर गएर बस्नु परिहाल्छ, दाई छोडिदिनुहोस्, बडा आनन्द भयो बडा आनन्द भयो दाई छोडिदिनुहोस् भो। फेरि अर्को कुरा के विन्ती गर्छु भनेदेखि दाई, यो जब विवाह भन्ने सम्बन्धी विषयका लागि अघिल्लो जन्मको संस्कार नभइकन नमिल्ने हुनाको कारणले पुनर् धनम पुनर्विद्या पुनर् गृहम पुनम पत्नी यस्तो प्रकारले अघिल्लो जन्मको संस्कारले पाइन्छ भनिया छ, त्यसै कारणले यो हामीले चाहेर हुने होइन, जो हो उसैलाई हो छोडिदिनुहोस् भनेर अर्जुन रूपी खरलाई आगो रूपी बलरामबाट पानी रूपी कृष्णले बचाइदिनु भयो। खर रूपी अर्जुन थिए बलराम आगो, खर रूपी अर्जुन थिए बलराम आगो, पानी रूपी श्री कृष्ण।

यसरी भगवानले विवाह सम्बन्धी प्रकरण समाप्ति गराइबक्स्यो र अनि त्यसपछिबाट अर्जुनजीको र जब भगवान कृष्णको वैमनस्यता माने बलरामको वैमनस्यता थियो तर अन्तिममा पाँच सात महिना पछाडि दाजुको मन ठिक्क भएला भगवान कृष्णले दाईलाई सोध्नुभयो ए दाई भन्नुभयो हजुर बाबु कृष्ण भने बलरामले हाम्रो बहिनी त्यो अर्जुनी चोरले लयो है भन्नु लयो चोरले भन्नुभयो ए दाई मैले भालुको छोरी बिहा गर्दाखेरि सेमन्तक मणिको दाइजो पाएको तर हाम्रो बहिनी लाँदा त्यसले केही दाइजै नपाउनु यो त इज्जत गर्ने दाई भन्नुभयो के गर्ने त भन्दा सम्पत्ति पठाइदिउँ भनेर गाडाका गाडा सम्पत्ति पछाडि पठाइदिनु भयो यसै कारणले कसैकी बहिनी कसैसँग गई कसैकी छोरी कसैसँग गई भने गाउँले होको नउठ्नु पछि त्यसका ज्वाइँ छोरा छोरी सासु ससुरा लपक्कै टपक्कै कहीँ नभएको रहेछन् धन्नको ज्वाइँ रहेछन् भन्न थाल्छे त्यो आमा चाहिँ झन् भोलिपल्टै कर्स कर्सै जान्छ त्यसो सङ्गरिया मुखहरू लाउन देखाइदियो भन्दै अनि के गर्ने त्यसै कारणले ल भयो भनेर यस कारणले सारा कार्य पूर्ण भयो राजा परीक्षित हुने अर्जुनकी पत्नी सुभद्राका घरबाट अभिमन्युको जन्म अभिमन्युकी पत्नी उत्तराको घरबाट महाराज परीक्षित हजुरको जन्म हजुर सात दिनका दिनमा भोलि स्वर्गारोहण हुँदै हुनुहुन्छ संसार यस्तै हो भनेर बौलासा राजा र श्रुतदेव नाम गरेको ब्राह्मणलाई जनकपुर धाममा परमात्माले त्यही दिन दर्शन भेट पनि बक्स्यो भन्ने सम्मको कथा महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो अब वेद स्तुति निर्गुण अवलम्बन प्रकरण वेदले के बताएको छ भन्दाखेरिमा वेदले बताएको छ खम ब्रह्म ईश्वर एउटा हो एकदेखि छैन हो भन्दा हो कसरी जस्तै अब सुनको ढिकालाई तपाईँ मूल्याङ्कन गर्नुहोस् एउटा सुनको ढिकाको धेरै गहना बन्छ तर त्यो सम्पूर्ण सुनको ढिका गहना धेरै फेरी लगेर कट्ठा बनाउँदा एक फेरि धेरै फेरि कट्ठा बनाउँदा एक यसै कारणले एको अहम बहु श्याम एको अहम अद्वैत द्वैताद्वैत अनिभाव अद्वैत यही प्रकारको व्यवहार हुने हुनाको कारणले वेदले के बताएको छ भन्ने सम्बन्धमा वेदले ईश्वर एउटा हो एकदेखि ईश्वर छैन धेरै किन मानिएको त भन्दा यो त व्यावहारिक पक्ष हो यसै कारणबाट व्यावहारिक पक्षको लागि धेरै मानिएको हो पारमार्थ पक्षको लागि एकदेखि अर्को मान्नुपर्ने जरूरत छैन महाराज परीक्षित पारमार्थमा एक व्यावहारिकतामा धेरै राजा परीक्षितका प्रति सुखदेव स्वामीले बडा प्रेम प्रभाव भगवानको अत्यन्त प्रेमले भरिएको गाथा ज्ञान गरिबक्स्यो लौ त राजन परीक्षित अब वेदले बताएको छ जय जय सरस्वती जय सावित्री जय जय सरस्वती

0: महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो, लौ त सौनकादि ईश्वर एक वेदले यही कुरा बतायो, अब कैवल्यले भक्ति केबाट हुन्छ भन्ने विषयमा छलफल गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोले श्रीमद् भागवत महापुराणको।
0: श्रो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको अहिले दशम स्कन्दको 88 अध्यायमा राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। यसै सन्दर्भको बीचमा लौ त सरकार भगवान कृष्णले धेरै प्रकारको लीला पराक्रम आज्ञा गरी बक्सेपछि कैवल्यले भक्ति कसको हुन्छ भन्दा एउटा वृकासुर नाम गरेको दानव रहेछ, हिरण्याक्षको नाति शकुनीको छोरो, त्यसले शिवजीको उपासना गरेछ, जसको शिरमा हात राख्छु त्यो भस्म खरानी होस् भनेर माग्यो, तथास्तु भनेर शिवजीले दिनुभयो। आखिरमा कोही पाएन तर शिवजीलाई नै जाइ लाग्यो। भगवान शंकर, तपाईँले दिनुभएको वरदान मैले पाएँ, तर अहिले मैले कसैको परीक्षा गर्न पाइन भनेर हात छडाएपछि शिवजी भाग्नुभयो। पछि जब पार्वतीलाई लैजाने कोशिशमा दौड़ायो शिवजीलाई, अनि भगवान कृष्णले बाट बटु बालक बनेर आज्ञा गर्नुभयो, महाराज शिवजीले दिएको वरदान लाग्दैन, त्यो त प्रेतात्मा समानको हो, दक्ष प्रजापतिको श्रापले त्यसले दिएको श्राप लाग्दैन, वरदान लाग्दैन, मलाई पनि त्यही वरदान दिएको, अहिले मेरो शिरमा मै हात राख्छु, मलाई केही हुँदैन, तपाईँ पनि आफ्नो शिरमा हात राख्नुहोस् त, केही हुँदैन भन्दा मेरो बाबु पक्कै हो क्यारे भनेर शिरमा हात राखेको थियो वृकासुरले, त्यही भस्म खरानी भयो। सुन्नुभयो महाराज, कृष्णले हेरिरहनु भएको रहेछ शिवजीले, भगवान धन्नै मारेन मलाई मात्रै होइन बुढी लानी सुर गयो, कैवल्य भक्ति यस्तो हुँदो रहेछ, हजुरका भक्त सदैव सानो रहन्छन् पछि मुक्ति, अरूका भक्त मातिन्छन् आफैलाई जाय लाग्छन्, यो कुरा सत्य रहेछ, मेरो परमात्मा भनेर निर्णय गरिबक्छु र कृष्णको तुति बिन्ती आज्ञा गरिबक्छु। शिवजीले, हे कृष्ण तिमीले रक्षा गर्यौ र पु के चल हुन्छ।

भगवान कृष्ण भगवान परमात्मा ले रक्षा कर रखो न प्रज्ञान जानी थी भन्न लागू भोर इन्हीं का दर्शन तान को बारे में राजा परीक्षित लाई सुखदेव स्वामी ने बड़ो प्रमाणित करना कराऊद भन्ने समन को कथा है सद्या महाराज परीक्षित लाई सुखदेव स्वामी ने आज्ञा कर सुन का दृष्टि प्रणाली अब तपाई के सुन्न चाहूँ अब श्रीमद भागवत महापुराण अंतर्गत जब कैवल्य भक्ति को बारे में एक दिन भृगु नाम गरिएका ऋषिले ब्रह्मा विष्णु महेश्वरमा को ठूलो भनेर परिचय गर्नका लागि जाँदा त्यसमध्येमा ब्रह्माको अगाडि उभिनु भयो। उहाँले वास्तै गर्नु भएन, नडौदिएको खण्डमा ब्रह्मास्त्र प्रहार गर्न आँट्नु भयो। शिवजीको अगाडि उभिनु भयो, भाइ आयो ढोक दिएन भनेर उनलाई पनि जाइ लाग्नु भयो। अनि विष्णु भगवान प्रभुको पासमा गात लक्ष्मीको काखपल्टामा विष्णु सुत्रिरहनु भएको रहेछ। जगतका मालिक कहिलेसम्म नब्युजनी हो ब्युजनी हो हान्नुभएछ। लाताले पड्काइदिनु भयो, लाताले पड्काइसकेपछि गएर जाममा लाताले कानमा पड्काइसकेपछि छातीमा लात पड्काइसकेपछि झुरुक्क उठेर भगवान परमात्मा परमेश्वर अ म कसो गर्ने भन्दै बडो संकटमा परेका प्रार्थना गर्न लाग्नु भयो। आहा यो वज्र जस्तो कठोर छाती महा सुको मलाई दुई पाउ उठो कि दामा कहाँ सम्मको आज बाधा भयो हो तथापि क्षेमा राख्नु हो सजे भो। हेर्नुहोस् बाहुनको छातीमा बाहुनले लाताले आन्न विष्णु भगवानले घोडा सुमसुमाइदिएर त्यस्तो त्यस्तो हाम्रो खलक अहिले हाल टेर पुछेर लाउँदैन कोही र त्यसै कारणले होइन लाइरहेछ पूजा गरिरहेछ भन्ने होला नि है हो त र त्यसै कारणले यदि भइसकेपछि बडा सम्मान साथसँग त्यति विन्ती गर्नुभयो र भगवान नारायण वासुदेवको प्रार्थना भयो। अरूले नढोइदिएको खण्डमा लात ठण्डे उठाए उहाँलाई लाताले हान्दाखेरिमा पाउ सुमसुमाउनु भयो। जो सहनशील त्यही ठूलो भएको कारणले नारायण हरिको आत्मा अमर यस किसिमबाट प्रभु नारायण नै विशेषता हो। यस कारणबाट महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। अनि त्यसदेखि द्वारिकावासी ब्राह्मणका छोरा जन्मने मर्ने जन्मने मर्ने नौ भाइ मरिसके आठ भाइ मरिसकेछन्। कृष्णलाई उजुर गर्न भनेर बाहुन बुढा गएका अर्जुनले म बचाइदिन्छु बचाउन सकिनँ भनेदेखि अग्निकुण्डमा हाम फाल्छु किरण कृष्णलाई जब यति सानो कुरालाई दुःख दिने भनिदिनु भएछ। लौ त भनेर बाबा बाहुन बुढो घर गए। गइसकेपछि मेरो महाराज श्रीमतीलाई सोधे पत्नी तिमीले पाउने बच्चा पाउने कहिले हो भन्न थाल्यो। जहिले सुक्यो अस्त बुढो के सोध्न थाल्यो के सोध्न थाल्यो याद त हाम्रो बुढो त। अनि त्यसदेखि पछाडिबाट आखिरीमा ल ठिकै छ भनेर यस्ता प्रभावबाट बडा प्रेमका साथमा कामना भयो। अनि त्यति भइसकेपछि शास्त्रोक्त पद्धतिको आधारमा शरीर मन वचन कर्म इत्यादि साराले कर्म गरे र भगवानको प्रार्थना भयो ध्यान भयो मनन भयो कीर्तन भयो। अनि त्यसदेखि पछाडि बडा आनन्दमय कोषमा बसेर परमात्माको प्रगतिको पथमा लम्केर लिएर गएर आखिरमा आ द्वारिका वासी ब्राह्मणका नौ भाइ छोरा मध्येमा कान्छो छोरो पाउने बेलामा चारैपट्टिबाट सैनिकले बेरेको एकदम डरलाग्दो पिँडा बनाएर तीभित्र सुत्केरी हुने आमालाई राखेर कुन बाटो काल आउँदो रहेछ पड्काएर मारिदिन्छु भनेर बाण ताकेर बसिया थिए। अरू दिन त एक दुई दिन त बत्यो, त्यो दिन त चिया गरिया थियो भुत्तोकै मरिहाल्यो। धिक्कार अर्जुन, धिक्कार गाण्डीव, धिक्कार तिम्रो विचार, त्यो बच्चा तुरन्तै बचाऊ कि अग्निकुण्डमा हामफाल भन्दा ल बर्बाद पर्यो भनेर बडा समस्यागत कुरोलाई विचार गरेर अग्निकुण्डमा हाम फाल्नलाई तयारी हुनुभएको थियो मेरो समाराज। अग्निकुण्डमा तयारी भएको बेलामा भगवान कृष्णले हुन्छ जब पख म बचाउँछु भनेर सरासर गएर साथी दिप खोज्नु भयो। पाउनु भएर नारायणका आश्रममा पुगिसकेपछि बल्ल द्वारिका वासी ब्राह्मणका नौ भाइ छोरालाई लिएर आउनुभयो र कृष्ण अर्जुन पृथ्वीको भार सारा हरण भयो अब तिमीहरू आऊ भन्ने भगवानबाट हुकुम भएको कारणले तिनीलाई परमात्माले लिएर आउने काम गरिबक्सु सुन्नुभयो। महाराज परीक्षित सबै काम प्रभुबाट हुँदो रहेछ भन्ने अर्जुनले पत्ता लगाउनुभयो। नारायण नारायण भजपराणी नारायण नारायण भजपराणी यो जीवन मरे पछि हुन्छ।

ओम शांति। आदरणीय आत्मीय श्रोताहरू, सामुदायिक रेडियो टीकापुर एफएम बाट प्रसारण हुने बिहानीको आध्यात्मिक जागरण कार्यक्रममा ईश्वरीय विश्वविद्यालय राज योग सेवा केन्द्र टीकापुरको तर्फबाट कार्यक्रम संचालक म धर्मचन्द्र शर्मा यहाँहरू सम्पूर्ण आदरणीय आत्मीय श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन गर्दछौं। श्रोताहरू आउनुहोस्, कार्यक्रमको शुरूआत गरौं यो शिवगानबाट।

आदरणीय श्रोताहरू आउनुहोस्, कार्यक्रमको अर्को चरणमा सुनौं यो प्रवचन। श्रोताहरू, आज ओम शान्ति मधुबनको डबलीमा प्रात बाप दादाको ज्ञान मुरलीको सारमा भनिएको छ। श्रोताहरू, बाबा भन्नुहुन्छ, मिठे बच्चे, गरीब निवास शिव बाबा तिमीलाई कौडीबाट हीरा जस्तो बनाउन यो पृथ्वीमा आउनुभएको छ, त्यसैले तिमी सदा उहाँको श्रीमतमा चल। आजको प्रश्न छ श्रोताहरू, सबैभन्दा पहिला तिमीले सबैलाई कुन एउटा गुप्त रहस्य सम्झाउनु पर्छ। उत्तरमा भगवान शिव बाबाले भन्नुभएको छ, बाप दादा अर्थात शिव बाबा र ब्रह्माको आत्माको रहस्यलाई तिमीलाई थाहा छ, यहाँ हामी बाप दादाको पासमा आएका छौं, उहाँहरू दुवै सँगसँगै हुनुहुन्छ, शिव परमात्मा पनि यिनमै हुनुहुन्छ अर्थात ब्रह्माको तनमा हुनुहुन्छ, ब्रह्माको आत्मा पनि छ, एउटा आत्मा हो अर्को परमात्मा हुनुहुन्छ, त्यसैले सबैभन्दा पहिले यो गुप्त रहस्यलाई हामी सबैले सम्झौं र अरूलाई सम्झौं, उहाँ बाप दादा सँगै हुनुहुन्छ, यिनी दादा भगवान होइनन् अर्थात ब्रह्मा भगवान होइनन्, भगवान त शिव हुनुहुन्छ, मानिस भगवान हुँदैन, भगवान निराकारलाई भनिन्छ, उहाँ बाबा शान्तिधाममा रहनुहुन्छ। आजको गीत छ श्रोताहरू, आखिर ओ दिन आया आज, ओम शान्तिको अभिवादन गर्दै भगवान शिव बाबाले अगाडि भनिरहनु भएको छ, बाबाले दादाद्वारा अर्थात शिव बाबाले ब्रह्माद्वारा ब्रह्मा दादाद्वारा सम्झाउनुहुन्छ, यसमा पक्का निश्चय गर। लौकिक सम्बन्धमा बाबा अलग हुनुहुन्छ, दादा अलग हुनुहुन्छ, बाबाबाट दादाको वर्षा मिल्छ, भनिन्छ दादाद्वारा वर्षा लिन्छौं, उहाँ हुनुहुन्छ गरीब निवास, भगवान शिव गरीब निवास हुनुहुन्छ। अहिले यो कलियुग गरीबीको मुलुक हो, गरीबी युग हो, त्यसैले गरीब निवास भएर बाबा आउनुभएको छ, गरीबलाई माथि उठाउनको लागि आउनुभएको छ, गरीब निवास उहाँलाई भनिन्छ जसले आएर गरीबलाई सिरताज बनाउनुहुन्छ। त्यसैले सबैभन्दा पहिला पक्का यही निश्चय हुनुपर्छ, यिनी को हुन्? देख्दा त साकार मानिस जस्ता छन्, यिनलाई सबैले ब्रह्मा भन्दछन्, तिमी सबै ब्रह्म कुमार कुमारी हौ, जो भगवानलाई मान्दछौ, शिव बाबालाई मान्दछौ, जो श्रीमतमा चल्दछौ, तिमी सबै ब्रह्म कुमार कुमारी हौ, तिमीलाई थाहा छ हामीलाई वर्षा शिवबाट मिल्छ, जुन सबैका बाबा आउनुभएको छ वर्षा दिनको लागि, बाबाले सुखको वर्षा दिनुहुन्छ, फेरि आधा कल्पपछि द्वापर युगदेखि माया रावणले दुःखको श्राप दिन्छ, भक्ति मार्गमा भगवानलाई खोज्नको लागि अनेकौं तीर्थ व्रत अनेक पूजा विधि पाठ साधना गरेर ठक्कर खाइरहन्छन्, तर कसैलाई पनि भगवान मिलेको छैनन्, मिल्नुहुन्न। यहाँका मानिसहरूले गाउँछन्, हजुर नै माता पिता तमेव माता च पिता तमेव तमेव बन्धु च सखा तमेर भव्य भन्छन्, फेरि हजुर जुन बेला आउनुहुन्छ त्यति बेला हाम्रो एक हजुर मात्रै हुनुहुन्छ, अरू कोही हुँदैन, अरू कसैसँग हामीले ममत्व राख्दैनौ, हाम्रो त एक शिव बाबा तिमीलाई थाहा छ, उहाँ बाबा गरीब निवास हुनुहुन्छ, गरीबलाई धनवान बनाउने बाबाले कौडीलाई हीरातुल्य बनाउनुहुन्छ अर्थात कलियुगी पतित कंगालबाट सतयुगी सिरताज बनाउनको लागि बाबा यो धरतीमा आउनुभएको छ। तिमी बच्चाहरूलाई थाहा छ, यहाँ हामी बाप दादाको पासमा आएका छौं, उहाँहरू दुवै सँगसँगै हुनुहुन्छ, शिवको आत्मा पनि यिनमै छ, ब्रह्माको आत्मा पनि छ, दुई हुनुभयो नि, त्यसैले उहाँलाई बाप दादा भनिन्छ, एउटा आत्मा अर्को परमात्मा हुनुहुन्छ, तिमी सबै हौ आत्माहरू, गायन पनि गरिन्छ आत्मा परमात्मा अलग रहे बहुकाल, जब मिले सद्गुरु दलाल, पहिलो नम्बरमा मिल्ने तिमी आत्माहरू हौ अर्थात तिमी आत्माहरू जो परमात्मा बाबासँग मिल्छौ, जसको लागि नै पुकारछौ, हे पिता परमात्मा, ओ गड फादर, तिमी उहाँका बच्चा भयौ नि, पिताबाट अवश्य वर्षा मिल्छ, बाबा भन्नुहुन्छ यो खण्ड जुन श्रीतास थियो पहिले सतयुग थियो त्यो अहिले कंगाल बनेको छ, अहिले म फेरि तिमी बच्चाहरूलाई श्रीतास बनाउन आएको छु,
तिमी डबल श्री ताज भन्छौ, एउटा ताज हुन्छ पवित्रताको ताज, त्यसमा तिमीले लाइट देखाउँछौ, अर्को हो रत्न जडित ताज श्रीपेश। त्यसैले तिमीलाई तिमी सबैभन्दा पहिला यो गुप्त रहस्य सबैलाई सम्झाउनु छ। यहाँ बाप दादा सँगै हुनुहुन्छ, यिनी भगवान होइनन् ब्रह्मा, मानिस भगवान हुँदैन। भगवान निराकार ज्योतिबिन्दुलाई भनिन्छ, उहाँ सर्वोच्च सर्वोपरि सर्वज्ञ हुनुहुन्छ। उहाँ बाबा शान्तिधाममा रहनुहुन्छ, मूल वतनमा रहनुहुन्छ, जहाँ तिमी सबै आत्माहरू थियौ रहन्छौ, जसलाई निर्वाण धाम अथवा वानप्रस्थ पनि भनिन्छ। फेरि तिमी आत्माहरू शरीर धारण गरेर यहाँ पृथ्वीमा पाठ खेल्न आउनुपर्छ। आधा कल्प सुखको पाठ, आधा कल्प दुःखको पाठ। बाबा भन्नुहुन्छ, दुःखको अन्त भएपछि म आउँछु। ड्रामा यस्तै बनेको छ, तिमी बच्चाहरू यहाँ भट्टीमा आउँछौ अथवा मधुबनमा आउँछौ अथवा आश्रममा आउँछौ, यहाँ अरू कोही पनि बाहिरको याद आउनु हुँदैन। यहाँ छन्नै माता पिता र बच्चाहरू, यहाँ शूद्र सम्प्रदाय छैन। जो ब्राह्मण होइनन् उनीहरूलाई शूद्र भनिन्छ, उनीहरूको संग त यहाँ देख्छँदै छैन। यहाँ हुन्छ नै ब्राह्मणहरूको संग, यहाँ कुनै जात जातिको भेदभाव छैन। ब्राह्मण बच्चाहरूलाई थाहा छ, शिव बाबा ब्रह्माद्वारा हामीलाई नर्कबाट स्वर्गको राजधानीको मालिक बनाउन आउनुभएको छ। अहिले हामी मालिक छैनौ, किनकि हामी पतित छौं। हामी पावन थियौं, फेरि 84 चक्कर लगाएर सतो रजो तमोमा आएका छौं। सिँढी 84 जन्मको हिसाब स्पष्ट लेखिएको छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ, जुन बच्चाहरूसँग पहिला शुरूमा मिल्नुहुन्छ, फेरि उनीहरू नै सबैभन्दा पहिला सतयुगमा आउँछन्। र तिमीले 84 जन्म लिएका छौ, रचयिता र रचनाको सारा ज्ञान एक भगवान शिव बाबासँग मात्रै छ, अरूसँग छैन। उहाँ नै मनुष्य सृष्टिको बीज रूप हुनुहुन्छ। अवश्य बीजमा नै ज्ञान हुन्छ, यो वृक्षको उत्पत्ति पालना र विनाश कसरी हुन्छ यो कुरा त बाबाले नै सम्झाउनुहुन्छ। तिमीलाई अहिले थाहा भएको छ, हामी गरीब छौ। हामी देवी देवता भएको बेलामा कति धनवान थियौ, एउटा देवी देवता पदमपति हुन्छ। अहिले हेर कति तमाम गरीब छन्, हीरासँग खेल्थ्यौ, सुनका महलमा बस्थ्यौ, हीराको महलमा रहन्थ्यौ। अहिले बाबाले स्मृति दिलाउनुहुन्छ, तिमीले कसरी 84 जन्म लिन्छौ, बोलाउँछन् पनि हे पतित पावन गरीब निवास बाबा आउनुहोस् भनेर। हामी गरीबहरूलाई फेरि स्वर्गको मालिक बनाउनुहोस्। स्वर्गमा धेरै सुख थियो, अहिले धेरै दुःख छ, बच्चाहरूलाई थाहा छ। यस समयमा सबै पूरा पतित बनेका छन्। अहिले कलियुगको यो अन्तिम दशक हो, फेरि सतयुग हुनुपर्छ। पहिला यस खण्डमा एक आदि सनातन देवी देवता धर्म थियो, अब त्यो प्राय सबै लोप भएको छ र सबैले आफूलाई कसैले हिन्दू भन्छन्, कसैले मुस्लिम भन्छन्, कसैले इसाई भन्छन्। यस समयमा क्रिश्चियन धेरै भएका छन्, किनकि हिन्दू धर्मका धेरै मानिसहरू धर्म परिवर्तन गरेर क्रिश्चियन धर्ममा गएका छन्। वास्तवमा तिमी देवताहरूको कर्म श्रेष्ठ थियो, तिमी पवित्र प्रवृत्ति मार्गमा थियौ, अहिले रावण राज्यमा तिमी सबै पतित बनेका छौ, त्यसैले विभिन्न सम्प्रदायमा खण्डित भएका छौ, पतित प्रवृत्तिका बनेका छौ, त्यसैले दुखी छौ। सतयुगलाई शिवालय भनिन्छ, शिव बाबाले स्थापना गर्नुभएको हुनाले स्वर्गलाई शिवालय भनिन्छ। बाबा भन्नुहुन्छ, म आएर तिमी बच्चाहरूलाई शूद्रबाट ब्राह्मण बनाएर तिमीलाई सूर्यवंशी चन्द्रवंशी राजधानीको वर्षा दिन्छु। यहाँ बाप दादा हुनुहुन्छ, उहाँलाई नभूल। शिव बाबाले ब्रह्माद्वारा हामीलाई स्वर्गको लायक बनाइरहनु भएको छ, किनकि पावन नबनेसम्म पतित आत्मा मुक्तिधाममा जान सक्दैन। अहिले बाबा भन्नुहुन्छ, म आएर तिमीलाई पावन बन्ने बाटो देखाउँछु। मैले तिमीलाई स्वर्गको मालिक पदमपति बनाएर गएको थिएँ, अवश्य तिमीलाई स्मृति आएको छ, हामी स्वर्गका मालिक थियौं, त्यस समयमा हामी धेरै कम थियौं। अहिले त हेर कति मानिसहरू संसारमा छन्, सतयुगमा 9 लाख मात्रै हुन्छन्। त्यसैले बाबा भन्नुहुन्छ, म आएर ब्रह्माद्वारा स्वर्गको स्थापना, शंकरद्वारा विनाश गराइदिन्छु। तयारी सबैले गरिरहेका छन्, कल्प पहिला अनुसार नै भइरहेको छ। कति बमहरू बनाइरहेका छन्, 5000 वर्ष पहिला पनि यस्तै महाभारतको लड़ाई चलेको थियो।
भगवानले आएर राजयोग सिकाएर मानिसहरूलाई नरबाट नारायण बनाउनु भएको थियो। त्यसैले अवश्य कलियुगी पुरानो दुनियाँको विनाश अवश्य हुनुपर्छ। सारा दुनियाँमा आगो लाग्नेछ, नत्र विनाश कसरी हुन्छ? आजकल बममा आगो पनि भर्छन्, मुसलधारे वर्षा पनि हुन्छ, भूकम्प भुइँचालो पनि हुनेछ, त्यसपछि मात्रै विनाश हुनेछ। पुरानो दुनियाँको विनाश, नयाँ दुनियाँको स्थापना हुन्छ। यो हो संगम युग। अहिले रावण राज्य मुर्दाबाद, राम राज्य जिन्दाबाद हुनुपर्छ। नयाँ दुनियाँमा श्रीकृष्णको राज्य थियो, लक्ष्मीनारायणको सट्टामा श्रीकृष्णको नाम भनिदिन्छन्, किनकि कृष्ण मन्दिर श्रीकृष्णका मन्दिर सुन्दर सबैभन्दा प्यारा बच्चा हुन् श्रीकृष्ण। मानिसहरूलाई त थाहा नै छैन नि, श्रीकृष्ण भन्ने भिन्नै राजधानीका राधा भिन्नै राजधानीकी राजकुमारी थिइन्। यो खण्ड सिरताज थियो, अहिले कंगाल बनेको छ, फेरि बाबा आएर सिरताज बनाउनुहुन्छ। अब बाबा भन्नुहुन्छ पवित्र बन र म एकलाई याद गर र श्रीमतमा चल, त्यसपछि तिमी सत्प्रधान बन्नेछौ। फेरि जसले सेवा गरेर आफू समान बनाउँछन् उनीहरूले उच्च पद पाउनेछन्, डबल श्रीताज भन्नेछन्। सतयुगमा राजधानी, सतयुगमा राजा रानी र प्रजा सबै पवित्र हुन्छन्। अहिले त हेर छ नै प्रजामाथि प्रजाको राज्य, जसलाई प्रजातन्त्र गणतन्त्र भनिन्छ। दुवै ताज छैन, दुवैमा ताज छैन। बाबा भन्नुहुन्छ यस्तो हालत भएपछि म आउँछौ, अहिले मैले तिमीलाई बच्चाहरूलाई राजयोग सिकाइरहेको छु, म नै पतित पावन हौ। अब तिमीले मलाई याद गरेमा तिम्रो आत्माबाट अलाय जो विकारको मिसावट भएको छ त्यो निस्किनेछ। फेरि सत्प्रधान बन्छौ, अहिले श्यामबाट सुन्दर बन्नु छ, सुनमा अलाय मिसिएपछि कालो हुन्छ, त्यसैले अब अलाय निकाल्नु छ। बेहदका बाबा भन्नुहुन्छ तिमी काम चितामा बसेर काला बनेका छौ, अब ज्ञान चितामा बस र सबैसँग महत्व मेटाइदेऊ, तिमीहरू आशिक हौ। म एक मासुक साजनका भक्त सबैले भगवानलाई याद गर्छन्, सतयुग त्रेतामा भक्ति हुँदैन, त्यहाँ त हुन्छ ज्ञानको प्रारब्ध। बाबा आएर ज्ञानले रातलाई दिन बनाउनु